नमस्कार र असल शासनका लागि कालीचुके एफएम 106.4 मेगाहर्ज हरेक दिन तपाईँको रेडियोमा शान्ति मानवाधिकार र असल शासनका लागि कालीचुके एफएम 106.4 मेगाहर्ज हरेक दिन तपाईँको रेडियोमा

शासनका लागि कालीजुकेफएम 106.4 मेगाहर्ज हरेक दिन तपाईँको रेडियोमा।

मानवाधिकार र असल शासनका लागि कालीजुकै फेल 106.4 मेगाहर्ज हरेक दिन तपाईँको रेडियोमा। शान्ति मानवाधिकार र असल शासनका लागि कालीजुकै फेल 106.4 मेगाहर्ज हरेक दिन तपाईँको रेडियोमा।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुन तपाईले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
0: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न।
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाए बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन।

सम्बन्धमा संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध वार्षिक साधारण सभा सञ्चालन हुने मिति 2083 साल भदौ 26 गते स्थान ठुलोपातल चिपचिपे क्षेत्र साविक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 मिति 2083 साल भदौ 26 गते स्थान ठुलोपातल निगाले क्षेत्र साविक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 जिरी नगरपालिका 83 साल भदौ 27 गते स्थान नामदु बैतेश्वर माध्यमिक विद्यालय क्षेत्र बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट मिति 2083 साल भदौ 28 गते स्थान गैरीमुदी जनज्योति माध्यमिक विद्यालय क्षेत्र साविक गैरीमुदी र मिर्गे गाविस मिति 2083 साल भदौ 29 गते स्थान जुंगु नीलकण्ठेश्वर माध्यमिक विद्यालय क्षेत्र गौरीशंकर गाउँपालिका मिति 2083 साल भदौ 30 गते स्थान क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय क्षेत्र साविक क्षेत्रपा गाविस र साविक जुंगु गाविसको गैरी र उर्लिनी मिति 2083 साल असोज 1 गते स्थान मार्बु वडा कार्यालय क्षेत्र बैतेश्वर वडा नम्बर 7 मिति 2083 साल असोज 2 गते स्थान चरीकोट हाम्रो रेडियोको हल क्षेत्र भीमेश्वर नगरपालिका कालिन्चोक बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका मिति 2083 असोज 3 गते स्थान रोयल बैंकुट जरीबुटी क्षेत्र काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू मिति 2083 साल असोज 5 गते स्थान मुख्य कार्यालय मैना पोखरी क्षेत्र बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबो साधारण सभा हुने समय बिहान 10 बजेदेखि दिनको 4:30 बजेसम्म वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्नेछ सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्नेछ ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्नेछ 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्नेछ साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 असोज 5 गतेको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ थप जानकारीका लागि संस्थाको तपसिल बमोजिमको सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ मुख्य कार्यालय मैना पोखरी 0494-411-030 नामदु सेवा केन्द्र नामदु 98-513-22-136 गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-513-22-136 जुंगु सेवा केन्द्र जुंगु 98-513-22-141
चरीकोट सेवा केन्द्र चरीकोट 98513 22 134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513 22 147। बेस बहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी दोलखा।

नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ

0: पोषक पेलेट दाना
1: स्वदेशमै रोजगारी गरौं,
2: वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र
1: सिप लिएर मात्र जाऊ। वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्। यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौँ।
3: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, तीनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
3: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
1: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
4: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
5: लौ आयो है 150 मै।
6: हैन के आयो?
5: दिपसर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 मा नै पाइन्छ नि।
6: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो। कहाँनिर छ यो फार्म?
5: हाम्रै चरिकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ। ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
6: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
7: उन्नत जातका गिरिराज चल्ला पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
6: प्रोपाइटर दिपेन्द्र कार्की, दिपसोर गिरिराज पोल्ट्री फार्म, चरीकोट दोलखा, नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
8: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपसोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
9: साथै यसको शाखा सातो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
10: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य, नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण, बजेट प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण विधानसभाको माइनुट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने

0: टेपू उपस्थित हुने शेयर सदस्य मलेपुटोल सबै मिति 2083 साल असोज 7 गते समय मध्याह बाह्र तीस देखि 2:30 सम्म स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान भदौरे दुडेरी प्रतीक्षालय उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजेसम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर मिति 2083 साल असोज 8 गते समय बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान ओडा नम्बर 9 को प्रांगण उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म स्थान सोती बजार उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य साविक सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु
1: के गर्दैछौ
2: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि भन्नुहोस् न
1: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन कुन टेलरमा जाने है
2: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि किन मन्डु लाइरहनु भएको
1: मन्डुलाको हो त तिमीलाई थाहा छँदैछ नि आधे पछि गरिहाल्न पर्ने ल उसो भए अहिले जाउन त फेरि कति दिनमा तयार पारिदिने हो मलाई त छिट्टै चाहिएको छ
2: ए तपाईँ यो कुरामा चिन्तै नलिनु न हामीले भनेकै समयमा तयार हुन्छ
3: पालपाली ढाकाको टोपी दौरा सुरुवाल नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट जुवारी कोट इष्टकोट जेन्स कुर्ता सुरुवाल राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झिनुहोस्
4: प्रोपाइटर नवीन नेपाली सम्पर्क नम्बर 0944 98 44 30 50 30
5: नवीन टेलरिङ एन्ड कपडा पसल चरीकोट 7 बाटो भीमेश्वर नगरपालिकाको नयाँ भवन सटर नम्बर 2
6: सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्युआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन हरेक दिन 10 जनालाई खल्ती एपमा जनाही रु 100 योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2 सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन

0: अहिले बिहानको 7 बज्यो।
1: हतेरिका, नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने, सोधौ त कसलाई सोधौ?
2: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: अहिले बिहानको 7 बज्यो।
1: हतेरिका, नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने, सोधौ त कसलाई सोधौ?
2: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
1: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
2: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841-83-05-61 र 9851-056-386।
3: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका सेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साबिक, लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र, गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेर चौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साबिक, सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा, साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू। सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम। कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते। एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा सम्पर्क नम्बर 0494-21-6174-21-912। श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि मिति 2083 साल असोज 7 गते समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म स्थान छहरा चौतारो मलेपु उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै मिति 2083 साल असोज 7 गते समय मध्याह 12:30 देखि 2:30 सम्म स्थान श्री सितका माध्यमिक विद्यालय सितका उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सितका ठुलाखेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान भदौरे दुधडेरी प्रतीक्षालय उपस्थित हुने शेयर सदस्य भदौरे कार्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजेसम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने शेयर सदस्य

काठमाडौँ, भक्तपुर र ललितपुर। मिति 2083 साल असोज 8 गते। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान ओडा नम्बर 9 को प्राङ्गण। उपस्थित हुने शिवर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस। मिति 2083 साल असोज 8 गते। समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म। स्थान सामुदायिक भवन पिपल बोर्ड। उपस्थित हुने शिवर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर। मिति 2083 साल असोज 8 गते। समय मध्याह बाह्र बजेदेखि 3:30 बजेसम्म। स्थान सोती बजार। उपस्थित हुने शिवर सदस्य थुम्का मकैबारी भट्टेली। मिति 2083 साल असोज 8 गते। समय मध्याह 12:30 देखि 4 बजेसम्म। स्थान मजुवा आधारभूत विद्यालय। उपस्थित हुने शिवर सदस्य माने भट्टेली, चिसापानी ढुङ्गे निवारे भवटिनी। मिति 2083 साल असोज 10 गते। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। स्थान श्री कालीनाग मन्दिरको हल। उपस्थित हुने शिवर सदस्य साविक सुनठानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। साधारण सभामा उपस्थित हुने शिवर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिन्चोक गाउँपालिका 8, सुनखानी 2 लखा।

0: लौ न, मेरो छोरो किन केही खानै मन गर्दैन? अब फोर्ती फार्ती पनि छैन, यही उमेर यस्तो भएपछि पछि कस्तो होला गाँठे?
1: तपाईँले जस्तो बनाइरहनु भएको छ त्यतै हुन्छ।
0: होइन, तैँले भन्न खोजे के?
1: अब गाउँमै बसे पनि आफ्नो परिवारलाई अरूभन्दा फरक देखाउन घरकै पोसिलो खानेकुरा नखुवाएर पसलमा पाइने प्याकेटका तयारी खानेकुराहरू किनेर खुवाउनु भयो, अरूले चौरमा गएर मिलेर खेल खेल्दा तपाईँले मोबाइलमा गेम खेल्न दिनुभयो, अनि कहाँबाट फुर्तिलो हुन्छ त छोरो? तपाईँको यस्तो बानीले न छोरा स्वस्थ हुन्छ न भाउजू।
0: यिनीहरूलाई मैले खोजा जस्तो बनाउनु अब के गर्न पर्ला त बाबु?
1: अब प्याकेटको खाना बन्द गरेर घरमै भाउजूले बनाउनुहुन्छ नि, दाल भात तरकारी अचार माछा मासु दही दुध घिउ, र खाजामा चाहिँ मकै भटमास चिउरा रोटी फर्सी सखरखण्ड पिँडालु, अब आफू कहाँ के छन् सबैजना वरिपरि बसेर मजाले थपी थपी खानुहोस्। छोरालाई साथीभाइहरूसँग यसो कहिले काहीँ बाहिर खेल्न पनि जान दिनुहोस्, अनि देख्नुहुन्छ छोराको मात्र होइन भाउजूको पनि फुर्ती।
2: नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरिहर भवन ललितपुर।
3: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 98410-1709 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल। जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौ। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ। खोला नाला नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौ। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाऊ, सुरक्षित स्थानतर्फ जाऊ। विद्युत तार पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।

0: सर्वाधिक विश्वास पिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी. पोषक पेलेट दाना.
1: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना. यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ. साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल, नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू, संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध. वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते. स्थान भिनपा 5 विसुनटोल. समय बिहान 8 बजेदेखि 10 बजेसम्म. सम्पर्क नम्बर 97 42 42 75 17. मिति 2083 साल असोज 8 गते. स्थान भिनपा 5 घोक्सिला. समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म. सम्पर्क नम्बर 98 44 23 63 23. मिति 2083 साल असोज 9 गते. स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ. समय बिहान 10 बजेदेखि 3 बजेसम्म. सम्पर्क नम्बर 97 42 42 75 17. मिति 2083 साल असोज 10 गते. स्थान सैलुङ 3 गाउँपालिका आसपास. समय बिहान 10 बजेदेखि 3 बजेसम्म. सम्पर्क नम्बर 97 42 42 75 17. मिति 2083 साल असोज 11 गते. स्थान सैलुङ 6 ढुङ्गे बाखोर. समय बिहान 8 बजेदेखि 11 बजेसम्म. सम्पर्क नम्बर 98 44 23 63 23. मिति 2083 साल असोज 11 गते. स्थान सैलुङ 8 कालापानी. समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म. सम्पर्क नम्बर 97 42 42 75 17. मिति 2083 साल असोज 12 गते. स्थान सैलुङ 8 जोर मनगाउँ. समय बिहान 10 बजेदेखि 1 बजेसम्म. सम्पर्क नम्बर 97 42 42 75 17. मिति 2083 साल असोज 12 गते. स्थान सैलुङ 8 सरन्थली. समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म. सम्पर्क नम्बर 97 42 42 75 17. मिति 2083 साल असोज 13 गते. स्थान सैलुङ 8 पाँडेखानी. समय बिहान 7 बजेदेखि 9 बजेसम्म. सम्पर्क नम्बर 97 42 42 75 17. मिति 2083 साल असोज 13 गते. स्थान सैलुङ 8 भैंसे बजार. समय बिहान 10 बजेदेखि 3 बजेसम्म. 97 42 42 75 17. मिति 2083 साल असोज 15 गते. स्थान मेलुङ 1 पौटी सवाहल. समय 11 बजेदेखि 3 तीन बजेसम्म। सम्पर्क नम्बर 9844307772। मिति 2083 साल असोज 15 गते। स्थान सैलुङ छ भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि 12 बजेसम्म। सम्पर्क नम्बर 9844237323। मिति 2083 साल असोज 17 गते। स्थान सैलुङ छ महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844237323। मिति 2083 साल असोज 18 गते। स्थान सैलुङ 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844068624। मिति 2083 साल असोज 21 गते। स्थान सैलुङ छ संस्थाको प्राङ्गण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844023323। साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका चेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 9748-7755-9844-2363-23 9845-75-88-88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक। श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका 6 फस्कु दोलखा।

बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको।

तपाईँको मनको आवाज सुनाउने तपाईँको आफ्ना रेडियो कालिचोक एफएम 106.4 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईंलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै माटोमा उभिएर आफ्नै सिप र मिहिनेतको भरमा जीवन धान्ने बाटो रोज्नु आफैमा एउटा बलियो अठोट हो। यस्तै सोच र अठोट बोकेर अघि बढ़िरहेका उद्यमीहरू हामीले आफ्नै समाज वरपर भेट्न सक्छौ। तर सपना जति सानो होस् वा ठूलो, त्यसलाई साकार पार्ने यात्रा भने सहज हुँदैन। हरेक पाइलामा अनेकौं चुनौती आउँछन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ। त्यसका लागि संघर्षसँगै धैर्य र आत्मविश्वास पनि उत्तिकै आवश्यक हुन्छ। उद्यमशीलताको यात्रा केवल आर्थिक उपलब्धि हासिल गर्ने मात्र होइन, यो आत्मनिर्भरता, आफ्नो छुट्टै पहिचान र स्वाभिमान निर्माण गर्ने यात्रा समेत हो। आजको देश परदेशमा हामी केही यस्तै उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा सुन्छौ। सबैभन्दा पहिले बजाङ घर भई काठमाण्डुको सीतापाइला बस्दै गाउँमा पाइने हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महरको अनुभव सुनौ।
1: नेपाली गाँजा हुन्छ नि, हेम्प, अब इङ्ग्लिसको हेम्प भन्छ, हामी नेपाली भन्ने चाहिँ गाँजा भन्छौँ। गाँजा चाहिँ खासै अब यसरी बोल्यो भने बाहिर डिजाइन कानुनले भन्छन् होइन, तर विरोधहरू धेरै आउने गर्छ गाँजा भन्दाखेरि चाहिँ होइन। अल्लो र गाँजाको लुगाहरूदेखि लिएर हाम्रो खाद्य पदार्थदेखि लिएर हामी लगभग सबै सामान चाहिँ हामीले अहिले चाहिँ प्रोडक्टहरू चाहिँ उत्पादन गरिरहेको छौँ।
0: विशेष गरी गाजाबाट, हेम्पबाट बनेका लुगाहरू, कपडाहरू तपाईँहरूले उत्पादन गरेको मैले अलिकति देखेको छु, मात्रामा अलिकति बढी छ होइन। के छन् यो सामानहरूमा चाहिँ ट्राउजर, टी सर्टहरू लगायत के छन्?
1: हजुर सर, हाम्रो चाहिँ अब गाजाबाट बनेको जुन यो नेपाली उत्पादनहरू छ नि, यो चाहिँ हाम्रो ट्राउजरदेखि लिएर इनर लुगादेखि लिएर आउटरसम्म सबै छ। हाम्रो ज्याकेटहरूदेखि लिएर कोटहरू पनि छ, कोटहरू पनि हामी उत्पादन गरिरहेको छौँ होइन। अल्लोबाट, गाजाबाट बनेकाहरू नेपाली, सबै नेपाली उत्पादन हुन्छ, स्वास्थ्यको लागि एकदमै फाइदाजनक पनि हो। यसलाई चाहिँ सबैले पोषण गर्नुपर्छ र नेपाली उत्पादनलाई माया गर्नुपर्छ भन्छौँ हामी चाहिँ होइन। किनभने मैले थोरै यसको चाहिँ फेसबुक हुमलाई जान चाहेँ है, यहाँको टाइम कति छ के छ जान चाहेँ। हाम्रो चाहिँ हुम्ला, जुम्ला, तपाईँको उता बजाङदेखि पहाडी इलाका जहाँ छ, अनि मुगु, अनि यता रुकुम, यतादेखि जुन हामी यो गाँजाको रेसाहरू लिएर आउँछौँ हामी, कच्चा पदार्थ होइन, कच्चा उताबाट लिएर आउने हामी चाहिँ सर, हिमाली जिल्लाबाट, त्यताबाट र त्यो लगायत अरू जिल्लाहरू पनि धेरै छ हाम्रो त्यहाँबाट ल्याउने। कता कता त ल्याएर चाहिँ हाम्रो गणेश ह्याम भन्ने यहाँलाई अलिअलि थाहा होला, नभए पनि जस गणेश हामी चाहिँ एकदम उत्पादन गर्छौँ र त्यसै शाखा चाहिँ हाम्रो ठमेलमा हो, खासमा हामी त्यसै शाखामा गर्दछौँ। अनि उहाँबाट चाहिँ हामीले जस त्यहाँ ल्याएर कच्चा पदार्थलाई ह्यामको त्यो रेसाहरू मात्रै ल्याएर उनीहरू चाहिँ र मेटेरियल नै हुन्छ, ल्याएर हामीले यता चाहिँ पानीमा उमालेर पकाएर त्यो रेसा बनाएर होइन, रेसा बनाइसकेपछि धागो उत्पादन हामी आफैले गर्ने धागो फ्याक्ट्री चाहिँ हाम्रो त्यहीँ माथि बुढानीकण्ठामा रहेको छ होइन। त्यहाँ धागो उत्पादन गरेर, कपडा त्यहाँ उत्पादन गरेर चाहिँ हामीले लुगा चाहिँ उत्पादन गर्ने भनेको समेलमा हाम्रो पग्नाझुल्मा छ हाम्रो फ्याक्ट्री चाहिँ होइन, फ्याक्ट्री भनौँ न, हाम्रो शाखा भनौँ। नेपाली उत्पादनलाई सबैले माया पनि गरेको छ, राम्रो पनि छ। मेन उत्पादन हाम्रो चाहिँ मोजादेखि लिएर तपाईँको लुगा चाहिँ इजन लुगा चाहिँ सबै नै भइहाल्यो। प्लस हाम्रो यसमा के छ भने चाहिँ तेलहरू छ, त्यो ह्याम्बाटै बनेको, गाँजाको दानाबाट पिलेर बनाएको त्यो ओइलहरू छ, ओइल त्यसपछि हाम्रो चाउमिनहरू छ, साबुनहरू भयो।
0: चाउमिन चाहिँ केबाट बनाएको? गाँजाबाट त
1: होइन, अनि गाँजा नि, गाँजाको दानाहरू, अनि त्यसपछि फापरको दानाहरू, मकैको दाना, भटमासको दाना, एकदम अर्ग्यानिक छ। महिला उद्यमी लगभग 40-45 जना चाहिँ महिला उद्यमी हुनुहुन्छ, प्लस अरू पनि हुनुहुन्छ त्यहाँ।
0: किन तपाईँले महिलाहरूलाई अलिकति बढी प्राथमिकता दिनुभयो?
1: महिलालाई प्राथमिकता दिनुको कारण के हो भने सर, हाम्रो एउटा हाम्रो उद्योग नेपाली उद्योग भयो सर होइन। नेपाली उद्योगमा चाहिँ हामीले अब घरमा बसेको कति के गर्ने भन्नु भने चाहिँ महिलाहरूलाई बढी हुन्छ, एकदम डेडिकेटेड भएर काम गर्छ महिलाहरूले है। अब पुरुषले त महिलाको ठाउँमा पुरुषले नगर्ने भन्ने होइन, गर्नुहुन्छ पुरुषलाई पनि, मैले त्यो हिसाबले चाहिँ त्यो भन्दाखेरि भन्ने गर्दा पुरुषलाई चाहिँ डोमिनेट गर्न खोजेको होइन, गर्नुहुन्छ। तर पनि महिला चाहिँ अब त्यो गरिरहँदा आफ्नो बच्चाहरू यता स्कुल पढाइराख्नुहुन्छ, यता काम गर्दा खाली समयले सदुपयोग गर्नुहुन्छ, अब यता बच्चा पनि पढाउनु छ प्लस अब बच्चा पनि हेर्नु छ अनि काम पनि गर्नु छ, अनि अरू ठाउँमा काम गर्न भ्याउँदा पनि भ्याउँदैन नि त महिलाहरूलाई त, महिलाको सेक्टरमा जस्तै बच्चा ल्याउनु छ 2 बजे अनि तपाईँको जब त अरू ठाउँमा जब गयो भने 10-5 त गर्नु पर्यो, 2 बजे बच्चा लिन पो गइन्छ। हाम्रो कम्पनीले चाहिँ त्यो चाहिँ उहाँलाई सुविधा दिएको छ कि, जस्तै उहाँले बेलुका हाम्रो 7-8 बजीसम्म कम्पनी खुल्छ र बिहान 6 बजी खुल्छ होइन, उहाँले बिहान 6 बजी आएर फेरि 2 घन्टा गरेर जान्छु फेरि आउँछु भने गर्छु, उहाँले जतिखेर आउँछु गर्छु भने उहाँको फ्री टाइमलाई चाहिँ उहाँले त्यहाँ युज गरिराख्नु भएको छ कि। यता शिक्षित हुनुपर्छ भन्छु म चाहिँ होइन, शिक्षित हुनुपर्छ बाबुआमाले नदिए पनि आफूले चाहिँ कसरी हुन्छ त्यो बन्नु पर्यो, अनि त्यसपछि चाहिँ अरूभन्दा पनि शिक्षित हुन सकेन, अब त्यो ठुलै सरकारी जारी नखाएला केही नखाएला तर आफ्नो लागि चाहिँ आफ्नो खर्चलाई चाहिँ आफ्नो आफूले चाहिँ उठाउन सक्नुपर्छ, आफूले चाहिँ लिनुपर्छ भन्छु। सबैको खर्चको लागि घरको लागि यताउता माग्यो भने चाहिँ एकदमै जस्ट डोमिनेट चाहिँ धेरै हुन्छ सर यसै हुन्छ।
0: तपाईँ आफै व्यवसाय भइसकेपछि तपाईँलाई हेर्ने त्यो नजरिया समाजले चाहिँ कसरी हेर्छ हेरिरहेको छ अहिले?
1: तर जस अलिकति फरकै हुन्छ जस्तो लाग्छ, अलिक दिने रेस्पेक्ट हुन्छ नि, आफूले आफ्नो खुट्टामा हिँडिरहेको छ, कसैले माग्नु परेको छैन होइन, अरूलाई एउटा आफूले चाहिँ अब 2-4 जनालाई यसो दिन सकिरहेको छौँ, 2-4-20 जना यसो भयो भने 5-5 जना स्टाफ भयो भने आफूले स्टाफलाई तलब दिन सकिरहेको छु, त्यो भनेपछि चाहिँ जस अलिकता रेस्पेक्ट हुन्छ नि, अलिकति आफूले चाहिँ म चाहिँ सक्छु है, म जे पनि गर्न सक्छु हुनाले जे भन्दा पनि अब मैले आँट्यो भने चाहिँ म जे पनि काम गर्न सक्छु है, यस्तो अब ए लेडिजहरूले गर्न सक्दैन यस्तो उस्तो, अब हाम्रो लेडिज कमजोर हुनुपर्छ, हामी त्यस्तै घरभित्रै बस्नुपर्छ बाहिर निस्किनुहुन्न भन्ने जुन हाम्रो अहिले नेपालको छ नि त्यो त्यसमा चाहिँ म छैन भन्छु
0: आफूलाई,
1: मान्छ त्यो म छैन, म चाहिँ अलिक सक्छु है, मैले चाह्यो भने मैले आँट्यो भने मैले आँट्नु पर्यो, मैले मिहिनेत गर्नु पर्यो, त्यसपछि चाहिँ म सक्छु है केही पनि कामहरू गर्न चाहिँ भन्ने, त्यो चाहिँ मलाई कन्फिडेन्ट चाहिँ त्यति कन्फिडेन्टै आउँछ, आत्मविश्वास त्यति छ सर।
0: आफू पनि केही गर्न सकिन्छ, एउटा उदाहरण बन्न सकिन्छ भन्ने खालको एउटा आत्मविश्वास बढ्यो भन्ने कुरा त सबै छ। अब अर्को प्रसङ्गतिर जाँदाखेरि तपाईँ युवा हुनुहुन्छ, सायद जेनजी नै हुनुहुन्छ होला, अहिलेको समयमा धेरै युवाहरू वैदेशिक रोजगारीमा पनि गइरहनु भएको छ, फेरि अब यो अवस्थामा चाहिँ जुन नयाँ सरकार आइसकेपछि तपाईँले वैदेशिक रोजगारीमा जानुहरू इच्छा लाग्यो कि लागेन, कि होइन आफ्नै देशमा बसेर आफै आत्मनिर्भर हुन्छु गर्न सक्छु भन्ने त्यो विश्वासले नै यी टिकाइरह्यो।
1: जेनजीलाई जोडेर गर्नुभयो, म पनि जेनजी भित्रै परे पर्न चाहिँ होइन ठ्याक्कै जस होइन, मैले विदेश जाने रहर चाहिँ त्यस्तो खासै पहिलादेखि नै थिएन, म अलिक फरक सोच्दै मान्छे भएर पनि होला होइन, विदेश जाने सोच कहिले नै आएन सर, अब देशमा जे गरे पनि मिहिनेत गर्नु पर्यो, मिहिनेत गरेपछि आफू हुन्छ गर्न सकिन्छ भन्ने भयो, अब भविष्यमा के हुन्छ तपाईँ चाहिँ थाहा होइन, अहिले चाहिँ विदेश जाने सोच चाहिँ मेरो चाहिँ आएन, अनि यही गर्नुपर्छ नेपालमा जब गऱ्यो भने सकिन्छ भन्ने त्यो एउटा होप चाहिँ छ मलाई भनौँ न, त्यो आशै छ, अब त्यही पनि अब भविष्यमा के हुन्छ भविष्य चाहिँ थाहा हुँदैन है सर है।
0: अवसर छैन भन्ने कुराहरू पनि सुनिन्छ नि, त्यो अवसर साँच्चै नभएको हो कि नखोजेको हो कि सरकारले बनाइदिनु पर्ने हो कि के रहेछ
1: यसमा चाहिँ म सरकार पनि भन्दिनँ अरूलाई पनि भन्दिनँ, जस म आफूलाई नै हेर्छु कि एकचोटि, म आफ्नै घरमा बसिरहेँ भने म घरभित्रै बस्यो भने म के सक्दिनँ म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराखेँ भने, अनि सरकारले मलाई आएर जब दिने हो र, अनि जस्तै कुनै ठुलो कारखानाहरू यसो खोलिएको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भनेर बोलाउने हो र, होइन जस्तो लाग्छ है मलाई चाहिँ यो कुरा हल्का फरक भनौँ न, त्यो मान्छे अपर्च्युनिटी छैन यो छैन त्यो छैन भन्दा पनि अपर्च्युनिटी खोज्ने हो बनाउने हो, छैन भने बाना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है म चाहिँ, अपर्च्युनिटी छैन हामीले देशमा गर्न सकेनौँ सरकारले दिएन सरकारले गरेन, कुनै पनि सरकार यो सरकार मात्रै होइन कि जुनसुकै सरकार हो यो सरकारले दिएन गरेन भन्नु चाहिँ गलत हो भन्छु म चाहिँ अलिकति अवसर पनि नखोजेको हो जस्तो फिल हुन्छ होइन, अरू कुरा अरू के भन्नुलाई ठ्याक्क यसमा अब विरोध हो त्यो भन्दा पनि एक्ज्याक्टली भन्नुपर्दा अवसर चाहिँ उहाँले नेपालमा नखोजेको हो जस्तो लाग्छ है मलाई चाहिँ, जस्तो कति फ्याक्ट्रीहरूमा छ अहिले पनि कति ठाउँमा छ यही नेपालमै पनि चाहियो भने जब त धेरै ठाउँमा खोज्न सकिन्छ गर्न सकिन्छ, मिहिनेत अलिक होला अलिक परिश्रम अलिक कम छ, हामी जति हामीले दैनिक आधारभूत आवश्यकको लागि जति चाहिने हो त्यति नभर्ला त्यसको लागि सरकार थोरै जोड दिनुपर्छ जस्तो मलाई लाग्छ, अनि अर्को कुरा त हाम्रो यो नेपालको शैक्षिक उसमा जुन छ नि शिक्षामा थोरै चाहिँ चेन्ज गर्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ, व्यवसायिक जस्तै अब यो टेक्निकल लाइनतिर चाहिँ अलिक बढी ध्यान दिएको भए थ्योरिकल भन्दा पनि प्र्याक्टिकलमा चाहिँ बढी सरकारले पनि स्कुल लेभलदेखि नै गरिदिनु भएको भए चाहिँ गरेको भए चाहिँ सायद अलिकता मान्छेले माथि आएर चाहिँ अब म यो गर्ने मेरो यो मेरो क्षमता चाहिँ यो छ म यो चाहिँ यसमा जान सक्छु यो गर्छु भन्ने एउटा हुन्थ्यो. अब हामी गर्नेको यो भनेर चाहिँ 10 वर्ष एक वानदेखि 10 पढ्नै पर्यो अनि प्लस टू गर्दा 2 वर्ष ब्याचलर 4 वर्ष तपाईँ त्यो गर्दा त्यतिकै जानुभयो कि वेस्ट हुनु त्यो टाइम वेस्ट हो जस्तो लाग्यो कि मलाई चाहिँ है. त्योभन्दा चाहिँ हामीले प्र्याक्टिकलतिर गयो भने
0: व्यवहारिक शिक्षा पनि अब
1: गयो भने चाहिँ लगत पढ्ने बित्तिकै उता जब पनि होस् कि हुन्छ नि त त्यो त्योतिर भयो भने चाहिँ अब राम्रो हुन्थ्यो. त्योतिर अलिक सरकारले जोड दिएको भए अहिलेको युवाहरू चाहिँ विदेशी पढ्दैन थियो जस्तो चाहिँ मलाई लाग्छ. त्यति चाहिँ हो तर चाहिँ जस्तो आफूले पनि गर्नु पऱ्यो सरकारले पनि थोरै केही कमी कमजोरी होला नभएको भने जस्तै त्यो शिक्षा त्यति नै थियो जब दिने अनि रोजगार दिने अनि के भन्छ तपाईँको यो खाना लाउन दिने सरकारले होइन है त्यो चाहिँ टोटल्ली होइन त्यो आफैले गर्नुपर्छ. तर सरकारले दिने भनेको जुन चाहिँ शिक्षादेखि लिएर हरेक प्रायः त्यो अवसर चाहिँ त्यसो जुटाइदिएको भए सायद कोही कोही 50% हुनु 50% जति गए पनि 50% चाहिँ नेपालमा बस्नु अलिकता हुन्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ है.
0: अब सबैभन्दा रमाइलो कुरा गरौँ है सबैको चासोको विषय कति कमाउनुहुन्छ मासिक तपाईँले.
1: दुःख त सबैले आफ्नो ठाउँमा गर्ने गर्छ सबै आफ्नै गरेकै हुन्छ दुःख. अहिले भर्खरको जर्मेको अवस्थादेखि लिएर अहिले अब अहिले म लास्ट मेरो अन्तिम सास हो भन्ने व्यक्ति सबैले चाहिँ दुःख गरेको हुन्छ नगरेको हुँदैन. आफ्नो दुःखको छुट्टै पाटो होला फरक हो होइन सर. मिहिनेत गर्नु पऱ्यो मिहिनेत गरेर चाहिँ त्यस्तो फल त आउँछ नै जस्तो लाग्छ मलाई चाहिँ.
0: कति फल आउँछ तपाईँ मासिक हाराहारी यति नै ठ्याक्कै भन्नु पर्दैन
1: सर. फ्याक्ट्री भइसकेपछि अब अर्डर अनुसार अर्डर कति आउँछ के हुन्छ भने चाहिँ अर्डर अनुसारको हामीले काम गर्ने हो. गत यो अहिले भर्खरै हाम्रो यो नयाँ सांसद हुनुहुन्छ नि अहिले नयाँ सरकार बन्यो. सरकार बनिसकेपछि हाम्रो बालिन सरकार आइसकेपछि चाहिँ जुन उहाँहरूले बोक्नु भएको सांसद भएन शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू बोक्नु भएको थियो त्यो ब्याग चाहिँ हाम्रो मैले मेरो फ्याक्ट्रीमा उत्पादन गरेको सर होइन. यस्तो अपर्च्युनिटी हामीलाई दियो भने त हामीले पैसा पाउनु गाह्रो छैन नि सरकारले पनि
0: बढी हुँदाखेरि कति होइन यतिदेखि यति भनिदिनु भयो भने ठ्याक्कै एक्ज्याक्ट फिगर
1: 3-4 लाख 2-3 लाख त्यस्तो त हुन्छ नै
0: 2-3 लाख. अनि तपाईँले 30-35 जनालाई रोजगारी पनि दिनुभएको छ होइन त्यो रोजगारी पाउनेहरूलाई चाहिँ कति दिनुहुन्छ.
1: हाम्रो यस्तो छ 30 राख्छौँ काम उनीहरू उहाँहरूलाई होइन आवश्यक उहाँले 30 अनुसार ल्याउने काम गर्ने उहाँहरूले होइन उद्यमीहरू उहाँहरू पनि होइन हाम्रो नि जस्तो उहाँले कति 30 उहाँले निकाल्नुभयो त्यही 30 अनुसारको हामीले गर्ने हो. जस्तो एउटा ब्याग हाम्रो यो सांसद त्यही जोडेँ मैले किनभने अहिले त बोली हुन्छ नि त मान्छेलाई चिन्ने गर्ने ठाउँ पनि हुन्छ नि त जुन अहिले सांसदहरूले शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू कालो ब्यागहरू त्यो गाँजाको बनेको जुन गाँजा भन्दा नि हाम गाँजा फेरि विरोध पनि आउन सक्छ होइन हेमबाट बनेको जुन ब्याग उहाँले बोकिराख्नु भयो अहिले पनि बोकिराख्नु भएको छ आशिका तामाङदेखि लिएर उहाँले कस्तो मजाले हर्कसाम्पाङ जहिले बोकिराख्नुहुन्छ उहाँले चाहिँ हामीले एकदम प्राउड फिल हुन्छ कि त्यो बोकेको देख्दा उहाँले बोकिरहँदा त्यस्तो त्यस्तो अर्डर आउँदा चाहिँ त्यस्तो ब्यागहरूलाई चाहिँ हामीले मजाले उहाँहरूलाई त्यो पिसलाई चाहिँ मजाले त्यस्तो अलिक हार्ड पिस हुन्छ नि त्यो त हाटले अलिक मजाले धेरै नै दिने गरेर सुपारिसन पनि होइन 120-130 त्यसरी हुन्छ नि एउटा 1 पिस बराबर हजुर.
0: अब अन्तिममा चाहिँ जति पनि युवा तपाईँ जस्तै हुनुहुन्छ होइन केही गर्ने सोच राख्नु भएको छ के सन्देश सुझाव दिन चाहनुहुन्छ.
1: पहिला चाहिँ आफूले अलिक तपाईँहरूले मिहिनेत गरौँ मिहिनेत गरेपछि बाटोहरू धेरै चारैतिर खुल्दै जान्छ चारैतिरको बाटोहरू आउँदै गर्छ आउने खुल्ला हुन्छ कि आफूले के गर्ने आँट गरौँ भन्छु म चाहिँ होइन. अनि त्यति हुँदा हुँदै पनि अब भएन भने त अब लास्ट स्टेप त त्यही नै हो अब होइन मान्छेले जानै नै चाहन्छन् अब जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो चाहिँ आफूलाई माथि पुर्याउन चाहने छिटो पैसा कमाओस् भन्ने हुँदा नि त्यो दिगो हुँदैन नि त दिगो पनि होइन नि त त्यो त होइन. त्यही भएर आफ्नै नेपालमा बसेर थोरै भए पनि दुःख गर्नुहोस् इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन म चाहिँ त्यो भन्छु थोरै भयो भने थोरै कमाइ भयो भने व्यवसायतिर जोडिनुहोस्.
0: धेरै धेरै धन्यवाद
1: एकदमै धेरै धेरै धन्यवाद सर हजुरलाई पनि.
0: उहाँ हुनुहुन्थ्यो बजाङ घर भई काठमाडौँ सीतापाइला बस्दै हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महर. हामी कार्यक्रम देश परदेशमा छौं. आज हामी केही उद्यमीका अनुभव संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं. अब तनहुँ घर भई ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्युपानेको कुरा सुनौ. उहाँ ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई विभिन्न खानेकुरा उत्पादन गर्नुहुन्छ. नमस्ते अनि स्वागत छ तपाईँलाई.
2: नमस्ते. पुर महानगरपालिका वडा नम्बर 13 उद्यमीमा पर्छौं.
0: वडा नम्बर 13 तालिम लिएर
2: नगरपालिकाले तालिम दिलाएर वडाबाट वडामा दर्ता गरेर प्यानमा दर्ता गरेर अनि हामी समूहको दिदी बहिनी भएर यो उद्यम चलाइरहेका छौँ.
0: अब चाँडै भ्याटमा पनि दर्ता गर्नुभयो.
2: प्यानमा त छ हाम्रो प्यानमा छ, अब घरेलु र अब उसमा चाहिँ खाद्य गुणस्तरमा चाहिँ पुग्न बाँकी छ।
0: ए हजुर, अनि के के सामानहरू उत्पादन गर्नुहुन्छ, बनाउनुहुन्छ?
2: हामीले फुरनदाना, चिज, मस्यौरा लगायत अचारहरू
0: सबै तालिमै लिएर सिकेर गर्नु,
2: सबै सिकेर र त्यसमा प्लस आफूले जानेको सिपहरू पनि थपिएर।
0: कति समय भयो तपाईँले तालिम लिनुभयो?
2: कोरोना भन्दा पहिलादेखि हो,
0: भनेपछि 19
2: हजुर 19 भन्दा अगाडि नै हो
0: हजुर। अनि झन्डै झन्डै 7-8 वर्ष
2: भइसक्यो हामीले उद्यम गर्न सुरु गरेकै, 8 वर्ष भइसक्यो हजुर।
0: कतिजना महिला हुनुहुन्छ समूहमा?
2: अहिले समूहभित्र चाहिँ हामी 36, समय अनुसारको अब 50,000 1,00,000 जस्तै जान्छ सामान,
0: त्यो
2: किन्न खरिदनको लागि,
0: सामान किन्नको लागि 1,00,000 चाहिँ खर्च निस्किन्छ मासिक है।
2: त्यो मौसम अनुसारको अब पिँडालुहरूको सिजनमा पिँडालु एकैचोटि लिएर राख्नु पर्यो, त्यस्तो बेलामा चाहिँ जान्छ।
0: अनि
2: परिस्थिति अनुसार
0: हजुर, त्यो सिजन अनुसारको कुरा गर्दाखेरि 1,00,000 जतिको हाराहारीको खर्च उठ्छ सामान किन्दाखेरि भन्ने बताउनु भयो।
2: अनि
0: त्यो आउँदाखेरि चाहिँ फिर्ता चाहिँ कति आउँदो रहेछ? 1,00,000 त गयो होइन, त्यसको डबल पेपर आउँछ कि कति आउँछ?
2: त्यो चाहिँ अब एकैचोटि हुँदैन होइन, कुनै कुनै समय अब सिजन अनुसारको अलिअलि ब्याकअप बिस्तारै, प्रत्येक महिना त रिटर्न हुँदै जाने हो, जानु चाहिँ हजुर बिस्तारै आइरहेको छ।
0: बढी सबैभन्दा बढी व्यापार भएको हुन त 8-9 वर्ष भयो तपाईँहरूले गरेको होइन, त्यो मासे कति जति भएको छ सबैभन्दा बढी, र सबैभन्दा कम चाहिँ कति जति हुन्छ होला?
2: अब सबैभन्दा कम व्यापारमा नाफामा त छैन होइन, व्यापारमा हामीले 50,000-60,000 पनि कटाइन्छ कुनै बेला,
0: 3-4 लाख
2: होइन, 1,00,000 चाहिँ क्रस हुन्छ प्रत्येक महिनाको चाहिँ मासिकमा। त्यस्तो कुनै कुनै महिना फुरन्दानाहरू बिहे

0: भन्दा हाम्रो त्यस्तो अर्डरमा जाँदाखेरि चाहिँ लाख क्रस गराओस्।
1: अनि दिदीले यो पालिकाबाट तालिम लिनको लागि चाहिँ कसरी सोच आयो? अथवा
0: यसो अब महिला समूह समूहमा बचत गर्ने पैसा घरमा श्रीमानसँग माग्न पर्ने, छोराछोरीसँग अब कमाउने छोराछोरीसँग माग्न पर्ने भन्दा सबै दिदीबहिनीहरूको सल्लाह के भन्यो भने हामी उद्यमी पनि बनौँ न, हात नथापौँ, समूहमा राख्ने पैसा मात्रै हामी आफू काम गरेर जम्मा गरौँ न भन्ने सोच निस्क्यो। त्यही सल्लाह भएर समूहबाटै सुरु गरेको हो। धेरैजनामा समय परिस्थितिले गर्दा अहिले घटेर त्यति चारजनामा सीमित छौँ। अनि हाम्रो उद्देश्य नै त्यही हो कि मूल मन्त्र जस्तै त्यही नै भएको थियो कि हामी उद्यमी बनौँ, आफूले 500-1000 जम्मा गर्ने पैसा पनि अरूसँग माग्न नपरोस्, आफ्नै कमाईबाट राखौँ भन्ने भएको थियो।
1: अनि त्यो तपाईँले जे सोच्नु भएको थियो नि त्यो पुरा भयो, भइरहेछ कि?
0: भइरहेछ। अहिलेसम्म हामीले काम गर्न सुरु गरेदेखि समूहको पैसा हामीले न घरबाट कसैसँग पनि माग्नु परेको छैन, आफ्नै कमाईबाट राख्छौँ हामी।
1: त्यो आफैले कमाउन थालिसकेपछि, कमाउने भइसकेपछि चाहिँ के फरक हुँदो रहेछ पहिले 8 वर्ष पहिले र पछि?
0: त्यो अब प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि, आफैले आनन्द हुन्छ। आफ्नो खर्च जति आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो, कसैलाई भनिराख्नु परेन, किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने खर्च गर्न मैले यति पैसा यहाँ मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो भन्नु सोध्नु खोज्न केही नि परेन नि, सोधखोज हुने कुरै भएन। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
1: आफूले कमाउने भएपछि आफ्नो खुट्टामा उभिइसकेपछि यो सबैभन्दा राम्रो अथवा सबैभन्दा होइन यो चाहिँ मलाई आफूले गरेको सबैभन्दा उपलब्धिमा सबैभन्दा ठिक चाहिँ यो लायो भन्ने खालको लगानी सगानी अथवा केही त्यस्तो गर्नुभएको छ कि छैन?
0: लगानी हामीले चाहिँ प्रत्येक यो महिनामा समूह छ दिदीबहिनीहरूको ठाउँ ठाउँमा ग्रुपमा, त्यसमा राख्नलाई 2-4 हजार चाहिँ कसैसँग नमाजिकन त्यो चाहिँ आफ्नो बचत भइरहेको छ। हजुर, त्यो हामीले समूहमा राखेको छ, बचतै भइराखेको हुन्छ, त्यसलाई एकमुष्ट 2-4-5 वर्षमा बाँडिन्छ। त्यति बेला त 50-60 हजार हुँदाखेरि धेरै ठुलो राहत हुन्छ त्यो चाहिँ।
1: भनेपछि पहिला घरमा 7-8 वर्ष पहिले अगाडि चाहिँ धेरै दुःख गर्नु परेको थियो, सुन्नु परेको थियो पनि होला तपाईँको अलिकति कुरा बुझ्दाखेरि त, होइन? घर
0: धेरै त होइन, तै पनि अब हामीलाई आज यस्तो गर्न चाहिएको थियो, पैसा चाहियो त भन्नु पर्यो नि, आफूले नकमाउँदाखेरि त मलाई यस्तो गर्नु परेको थियो, यति पैसा चाहिएको थियो भनेर त भन्नु पर्यो नि, त्यो अहिले परेको छैन।
1: अनि हुन त यो सोध्नु हुन्छ कि हुँदैन, होइन, यसपालि त तिज मनाइन्छ कि मनाइँदैन?
0: यसचोटि चाहिँ तिज त्यस्तो रमझम छैन हाम्रो, किनभने अहिले बाढी पीडितलाई हामीले काम गरे बापतै हामीले कमाए अनुसारको अलिकति भाग चाहिँ हामीले त्यहीँ बाढी पीडितलाई हालिदिएको छ। हामी आज पनि उद्यमशील भएर यहीँ नै आएको छौँ आज, किनभने रमाइलो गर्ने खाने पिउने दिन हो नि त, यसमा पनि हामीले यो वर्षलाई चाहिँ स्थगितै राखेर हामीले सक्ने सहयोग उता पठाइदिउँ र हामी यहीँ निरन्तर लगाइरहेछौँ काममा।
1: कति दिदी बहिनीलाई त अब परिवारको पनि साथ सहयोग
0: हामीलाई पुरा सपोर्ट छ मेरो, किनभने छोराछोरी बहिनीहरूको छोराछोरी हामीलाई ल्याउने लाने उनीहरूले गरिदिन्छ, सामान लिन जानुपर्छ हामीले आफू साधन चलाउन सकिँदैन उनीहरू नै गएर ल्याइदिन्छन्, सँगै आफूलाई लिएर जान्छन् कति उनीहरूले आफै गएर ल्याइदिन्छन्, पुरै सपोर्ट छ त्यो चाहिँ परिवारबाट चाहिँ पुरै सपोर्ट छ।
1: जो महिलाहरू हुनुहुन्छ नि अवसर खोजिरहनु भएको अथवा विभिन्न बाहनामा अड्किरहनु भएको हुन्छ उहाँहरू, अब कति घर पनि हेर्नुपर्ने हुन्छ, समय नमिल्न पनि सक्छ, होइन, मैले पनि गर्न पाए हुन्थ्यो भन्ने धेरैको सोच हुन सक्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
0: पहिला काम गर्नलाई आफ्नो मनभित्रैबाट आउनुपर्छ, म यो गर्छु भन्ने आफूभित्रैबाट आयो भने चाहिँ त्यसलाई गर्न सकिन्छ, परिवारले समर्थनै नगर्दा पनि गर्न सकिन्छ, त्यो चाहिँ अलिक सङ्घर्षपूर्ण हुन्छ, सङ्घर्ष गर्नुपर्छ, त्यसमा परिवारले साथ दियो भने चाहिँ धेरै सजिलो हुन्छ।
1: धेरै धेरै धन्यवाद तपाईँलाई।
0: थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिएर उद्यमी बन्नु भएकी ललितपुरको भैँसी पार्टीमा बस्ने मैया न्यौपाने। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौ। अरू उद्यमीको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्कसँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी के उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौ। अब ललितपुरको ढुङ्गेधाराकी स्थानीय सानुमाया वज्राचार्यको अनुभव सुनौ। उहाँले पनि वडा नम्बर 11 तितौरा बनाउने तालिम पाएर त्यसैलाई व्यवसायका रूपमा अघि बढाइरहनु भएको छ। नमस्ते अनि स्वागत छ तपाईँलाई।
2: नमस्कार।
1: अलिकति यो तपाईँहरूको यो उत्पादनको बारेमा जान्ने अलिकति रुचि लाग्यो होइन, यो कसरी सुरु गर्नुभयो, के बनाउनु हुन्छ अलिकति बताइदिनु।
2: मेरो चाहिँ सुरुवातमा के थियो भने म त पहिला चाँदीको सुन चाँदीको काम गर्थेँ। अब सुन चाँदीको चाहिँ अहिले ठप्पै भइहाल्यो, महँगो भयो के गर्ने है, अनि त्यस कारणले महँगो भयो अनि काम ठप्प भयो। अनि मलाई चाहिँ वडा सदस्यज्यूले चाहिँ आफुल साकेले अहिले उहाँ त बित्नु भयो, उहाँले मलाई बाटो देखाएको जस्तो भयो।
1: 11
2: वडाको आफुल साकेले चाहिँ मलाई ल है सानुमाया तिमीलाई पनि कितौरा तालिममा राखेको छु, नाम लेखेको छु है भन्नुभयो। हुन्छ भने पहिला अनि एकचोटि बिचमा चाहिँ नजाउँ कि जस्तो पनि लागेको थियो। अनि पछि मलाई फेरि मनमा के लाग्यो भने मलाई यसैले बाटो देखाउन लागेको हो कि जस्तो लागेर अनि फेरि जान्छु नि त भनेर यो कुरा चाहिँ यो काम सिक्न चाहिँ म उहाँ बितिसकेपछि मात्रै सिक्न गएको हो।
1: कति समय अगाडि
2: यो 8-10 भएको छैन। मैले यहाँ फागुन महिनामा मैले यहाँ पसल राख्न आइसकेँ भनेपछि एक हप्ता सिकेर अनि एक हप्ता पनि म घरमा बस्नु परेन।
1: फागुन
2: भन्दाखेरि म पुस मार्गतिर मैले सिकेँ।
1: पुष्पमा तालिम लिनुभयो, व्यावसायिक तरिका
2: मलाई के भयो भने सिकेर म एक हप्ता चाहिँ त्यसै बसिरहेको थिएँ। अब काम छैन, अब अहिलेको लागि त्यसै बसौँ भनेर भने अनि फेरि मलाई म्याम एक हप्ता पछि म्यामले फोन गर्नुभयो, तपाईँहरूले जाउलखेततिर हाट बजार राखेको थाहा पाउनु भएको छ कि छैन एकखेर बुझ्नुहोस् भनेर भन्नुभयो। अनि हुन्छ भने अनि हाम्रो सिकाउने म्यामले चाहिँ अनि फेरि उहाँ म्यामले चाहिँ यहाँ राजन सरलाई चाहिँ फोन गर्नुभएछ, तपाईँ कहाँ चितौराको आइटम छ कि छैन जाउलाखेलमा भनेर सोध्नुभएछ। अनि छैन दिदी भनेर भन्नुभएछ। अनि उहाँले छैन भन्ने बित्तिकै म्यामले मलाई चाहिँ जाउलाखेल एक खेलमा एकखेर जानुहोस् त भनेर भन्नुभयो। हुन्छ म्याम भनेर हामी यहाँ जाउलाखेलमा आयौँ। जाउलाखेलमा आउँदाखेरि उहाँ अचार दिदी चाहिँ यहाँनिर बसेर देखिरहनु भएको थियो अनि उहाँलाई डाइरेक्ट उहाँ दिदीसँग सम्पर्क भयो कि मेरो दिदी यहाँ कस्तो छ, व्यापार के छ, हाम्रो चितौरा राख्दा हुन्छ कि हुँदैन भनेर सोधेँ। अनि उहाँ सर चाहिँ हुनुहुन्नथ्यो कि त्यतिखेर, अनि पख्नु अहिले एकछिनपछि सर आउनुहुन्छ भनेर भन्नुभयो। अनि मैले हामी कुरा गर्नको लागि चाहिँ बाहनाको लागि उहाँसँग अचार दुईवटा किन्यौँ, माछाको अचार दुईजनाले एउटा दुईजनाले किन्यौँ र अनि त्यो किनिसकेपछि उहाँसँग कुरा भयो, हाम्रो कुरा आदान प्रदान भयो उहाँसँग। अनि हुन्छ आउनुहोस् न हामीसँग बसौँला बेचौँला ठिक छ व्यापार राम्रो छ भनेर भन्नुभयो। अनि एकछिनपछि सर आउनुहुन्छ सरसँग कुरा गर्नु भन्नुभयो। हुन्छ सरले म्यामले कुरा गरेर सरले बोलाउनु भएको भएर आएको हो, सर हामीले चिनेको छैन भने अनि हामीले चिनाइदिन्छु भनेर भन्नुभयो। हुन्छ त भने एकछिनपछि कुरा गर्दा गर्दै एकछिनपछि सर आउनुभयो, उहाँ नै हो भन्नुभयो। अनि दिदीहरू म्यामले पठाउनु भएको हो भनेर भन्दा हो भने हामीले चितौरा बनाएर सिकेर एक हप्ता भयो सिकेर आएको, त्यसै बसिरहेको छौँ भनेर भने अनि ल त्यसो भएदेखि अर्को आइतबार चाहिँ तपाईँहरू चाहिँ रेडी भएर चितौरा लिएर आउनुहोस् है भन्नुभयो। त्यतिखेरसम्म हामी कहाँ केही पनि सामान थिएन, सिकेर मात्रै आएको थियौँ। फेरि त्यो कुरा सल्लाह गरिसकेपछि उहाँसँग सल्लाह गरिसकेपछि टु हामी फेरि यहाँबाट सिधै म्याम कहाँ गयौँ। म्याम कहाँ गइसकेपछि ल म्याम हामीलाई त आइतबार आउनु भन्नुभयो, हामीसँग त सामान त छैन, सिकेको मात्रै छौँ सामान त छैन, सामान भयो भने हामी आइतबारलाई तयार गर्छौँ म्याम भनेर भन्यो। म्यामलाई गएर ल के सामान चाहिन्छ म सबै दिन्छु तपाईँहरूले गर्नुहोस्। सबै म्याम कहाँबाट चितौराहरू ल्यायौँ, घरमा ल्याएर उतिनखेरि अनि त्यहाँबाट सबै कति सरी चाहिन्छ त्यो आफूसँग कति थरी छ, म्यामले कति थरी दिनुभयो, त्यो सबै काटेर सुकाउनु पर्ने सुकाएर, काट्नुपर्ने काटेर, तिनजना मिलेर सबै गरेर टाकटुक बनाएर तिन दिन पछाडि मङ्गलबार बुधबार शुक्रबार तयार भयो चितौरा, अनि शनिबार एक दिन त्यसै भयो, अनि आइतबार टन्नमा सामान लिएर आयो।
1: कति थरी चितौरा बनाउनुहुन्छ तपाईँसँग?
2: त आठ थरी छ।
1: के के छ?
2: रङ्गिला छ, खट्टी मिठी छ, क्यान्डी छ, होइन, अनि झोलवालामा आँप छ, अनि झोलवालामै मिक्स छ, अनि त्यहाँबाट चारपाटे क्यान्डी, रातो क्यान्डी, सेतो क्यान्डी, अनि चारपाटेमै फेरि त्यो ठुलोवाला थियो, अहिले चाहिँ त्यो ठुलोवाला चारपाटे त्यो चाहिँ छैन, हाम्रोमा चाहिँ केमिकल चाहिँ छैन, हामी चाहिँ आफ्नो प्योर मसला बाहेक अरू चाहिँ क्यान त्यो केमिकलहरू चाहिँ हामीले राखेका छैनौँ।
1: यो पालिकाहरू नि जस्तै तपाईँले चितौराको तालिम लिनुभयो, थुप्रो तालिमहरू दिइरहेको छ नि, कस्तो लाग्छ तपाईँलाई, प्रभावकारी भइरहेछ अथवा हुँदो रहेछ जस्तो लाग्छ?
2: तालिम त हुन त हुन्छ, तर के भनेदेखि म एउटा के सुझाव दिन्छु भनेदेखि, मलाई हाम्रो एघारवटामा चाहिँ एउटा सपोजको लागि मात्र भन्छ है, फेरि यो चाहिँ होइन, फेरि फलानाले यस्तो भन्यो भन्नु चाहिँ नहोस् होइन, अब एउटा भनौँ न, एघारवटामा चाहिँ हामीलाई सरपको एउटा तालिम दियो भने अर्कोवटामा झोल सरपको दिने होइन, त्यो ओडामा फेरि त्यो ओडाबाट अर्को ओडामा चाहिँ फेरि अचारको तालिम दिने, त्यस्तो गर्यो भने चाहिँ हामीलाई कामको लागि एकदम राम्रो हुन्छ। अब त्यो एघारवटामा हेर्नु न, साबुन पनि त्यहीँ दिने, झोल सरप पनि त्यहीँ दिने, अचार पनि त्यहीँ दिने, होइन, सब थोक के आइटम आइटम हुन्छ नि, एकै ठाउँमा एउटै ओडामा दियो भने हामीलाई काम गर्नलाई एकदम असुविधा गाह्रो भयो नि त।
1: यो बजारीकरण चाहिँ तपाईँले भन्दाखेरि भन्नुभयो होइन, बजारीकरणलाई चाहिँ कस्तो छ, सहज छ कि अप्ठ्यारो?
2: गाह्रो छ, किन अब भनौँ, अब यहीँ भनौँ न होइन, कतिजनाको अचारै अचार छ नि, एउटै आइटम भयो नि त, अब उहाँ एउटै आइटम भयो, त्यो एउटै आइटम हुँदाखेरि त गाह्रो भयो नि त, व्यापार कम भयो नि होइन। अब मैले अहिले भर्खर भने जस्तो, अब मैले झोल साबुन मात्रै राखेँ भने झोल साबुन उहाँ दिनसम्म त झोल साबुन भन्ने हुन्छ नि होइन, अब एउटा साबुनै साबुन भनौँ न, अब यहाँ कपडा जस्तै उहाँले कपडा मात्रै ल्याउनु भयो नि, ल यसो नआउँदाखेरि उहाँसँग छ उता छ कपडा भन्ने हुन्छ नि, त्यो हिसाबले काम गर्न पाए हामीलाई एकदम राम्रो, किनभने एकै ठाउँमा त्यो एउटै ओडामा साबुन पनि चाहिँ, झोल साबुन पनि चाहिँ, अचार पनि चाहिँ, त्यो सबै के झोल सरप बनाउनु पनि सिकेको छु आउँछ मलाई, सरप बनाउँछु सरप पनि आउँछ मलाई, डल्लो साबुन पनि आउँछ मलाई, नआउने होइन, तर अचार पनि बनाएँ अचार पनि आउँछ, आफ्नो ठाउँमा मात्र रह्यो कि, घरमा मात्रै त्यहाँको लागि मात्रै भयो कि, त्यो बाहिर बजार व्यवसायिक
1: तरिकाले फैलिनुको लागि चाहिँ
2: भएन भएन।
1: अर्को कुरो दिदी, तपाईँ त गहनामा पनि काम गर्नुभयो, उतापट्टि गरेको र यतापट्टि गर्दाखेरि हुन त अब तुलना गरेर हुन्छ कि हुँदैन?
2: हुन्छ, किन नहुनु, यो पनि व्यापारै हो, त्यो पनि व्यापारै हो, त्यो अलिक ठुलो व्यापार भयो, यो हाम्रो सानो व्यापार भयो, तर किनभनेदेखि सानो व्यापारमा सानै स्तरले जान्छ, ठुलो व्यापारमा ठुलै स्तरले जान्छ, हो कि भन्नुहोस् त, त्यो स्तरले जान्छ, तर अहिले हाम्रो मलाई त भन्दै नआउने जस्तो के, कस्तो भनेदेखि बजार व्यवस्थापन छैन, अब यही अब यहाँ छ नि
1: सबै च्याउ उम्रे जस्तो भयो,
2: एकदमै 100%। अब भनौँ न, अब कसैले केही झोल साबुन, अब अहिले झोल साबुन बेच्ने नै हो भन्दा हामीलाई अहिले 1 लिटरको 120 बेच्नुपर्छ, हेर्नुहोस् है सामानको भाउ यस्तो डबलै डबल महाडबल बढेको छ। अस्ति हामीले एक महिना अगाडि एक ड्रमको लागि 4 ल्याएको, के भन्नु भने एक प्याकेजमा 30-30 15-15 बनाउनु मिल्छ होइन, त्यो एक ड्रम बनाउनुको लागि सामान ल्याएको काटै भयो, सेवन दिइहाल्छ नि, हेर्नुहोस् है पानी बढी हालेर बनाइन्छ, हामी 12 भन्दा निकाल्दैनौँ, सामान राम्रो भए पो होइन, बजारमा एक फलानाको सामान राम्रो छ भन्ने हुन्छ, अन्त अन्तबाट पनि माग आउँछ, अब सामानै राम्रो छैन भने कसरी माग आउँछ भन्नु त, अब 80 रुपियाँमा बेचिदिन्छ, अब 80 रुपियाँको सामान हेर्ने 120 सामान हेर्ने सामान पनि त हेर्नु पर्यो नि किन्ने मान्छेले पनि त फेरि है त्यो पनि छैन मान्छेहरूसँग हेर्नुहोस् है
3: सामान भए पुग्यो
2: अनि फलान ठाउँको सामान हेर्नुहोस् न तपाईँहरूले सामान युज गरेर बुझ्ने मान्छेले एकदम बुझ्या छन् नबुझ्ने मान्छेले एकदमै बुझ्या छैन
1: अनि यो आत्मनिर्भर व्यावसायिक होइन उद्यमशीलता थुप्रै कुराहरू छन् क्या तपाईँ पनि यसमा पर्नुभयो आम महिलालाई चाहिँ कस्तो सन्देश सूचना जान्छ होला के हुँदो रहेछ नहुँदाखेरि चाहिँ के हुँदो रहेछ
2: हुन्छ नि अब जेठानी त्यस्तो काम नगर्ने चुलो चौको मात्र गर्ने गर्नु त म पनि बिहान उहाँको पालो हुन्थ्यो भने बेलुका मेरो पालो हुन्थ्यो गर्छु म पनि तर पनि अब म यता व्यवसायमा पनि व्यापारिकमा पनि गर्छु तर उहाँले चाहिँ नि के खोज्नुहुन्छ जेठानी चाहिँ के खोज्नुहुन्छ म चुलो चौको गरेको छु मलाई पैसा छैन उहाँले पनि त यता गर्न आउनुभयो भने उहाँसँग पनि त हुन्थ्यो नि उहाँ त हात त हामीले ताला बाँधिदिएको त छैन हो कि होइन भन्नु त त्यही हिसाबले हो काम चाहिँ त हामीले गर्नै पर्छ होइन नगरी बस्नै हुँदैन रात नभने दिन नभने बुढाबुढी दुईजना मिलेर बच्चाहरू सानो छ चारवटा छ होइन रात नभने दिन नभने मैले त्यो चाँदीको काम गरेर मैले घर एउटा छडाएँ पुरानो घर भए पनि एउटा किने अब यो काम पनि ठप्प भयो मलाई यो चाँदी सुन चाँदीको काम ठप्प भयो अनि यो ठप्प भइसकेपछि मैले के सुरु गरेँ अब के गरेँ म एकदम मलाई त म चुप लगाएर त म बस्नै सक्दिनँ भाइ हेर्नु है अनि म चुप लगाएर बस्न सक्दिनँ कहिले साबुनको झोल बनाउँछु कहिले के गर्छु कहिले बुन्छु कहिले स्वेटर बुन्छु कहिले पन्दा बुन्छु कहिले टोपी बुन्छु कहिले मुदा बुन्छु त्यो पनि काम गरेँ कहिले सिलाइ गर्छु म त्यो पनि गरेँ गर्दा गर्दा मलाई कुनै कामले यो नै काम गर भनेर मलाई चाहिँ भएन कि भएन अनि नहुँदा नहुँदै अनि मैले मलाई उहाँ आफुलो 11 नम्बर वडाको आफुलो साकेजीले मलाई ल तपाईँलाई चाहिँ म एउटा काम दिन्छु यो काम हेर्नुहोस् हुन्छ भनेर भने ल त्यसो भए म तपाईँलाई चितौरा बनाउनुको लागि तपाईँलाई नाम लेखेर टिपाएर राखिदिन्छु भनेर भन्नुभयो ल हुन्छ भने हुन्छ त भने अनि 2-4 दिनसम्म म जाउँ कि नजाउँ भयो कि अनि भइसक्यो अनि पछि त्यो जाउँ कि नजाउँ भन्दा भन्दै नाम त उहाँले टिपाइसक्नु भयो टिपाइसक्यो अनि उहाँ 4-5 दिनपछि त उहाँ बित्नुभयो हेर्नु है बित्नुभयो अनि उहाँ बितिसकेपछि अनि मलाई के जाँगर जोस आयो भने मलाई यही बाटो देखाइदिनु भएको हो कि उहाँले भन्ने जस्तो लागेर ल म जान्छु भन्ने हिसाबले म गएँ तालिम पनि राम्रैसँग दिएँ तालिममा त्यो तितौराको तालिममा पनि मलाई राम्रै भयो म्यामले मलाई एकदम एक नम्बरमा
1: छान्नुभयो
2: एकदम मलाई एकदमै मेहनत एकदम जोस आयो कि जोस आयो गरेँ अहिले म्याम पनि आउनुहुन्छ कहिले तपाईँले चाहिँ एकदम राम्रो काम गर्नुभएको छ राम्रो हुन्छ यही काममा जोस राम्रो दिनुहोस् भन्नुभयो अनि अस्ति एकखेर यहाँ यो भीमसेन थान छ नि अहिले के भन्छ त्यहाँलाई लुबो भन्छ कि के भन्छ त्यहाँ अहिले नयाँ भीमसेन थान राखेको छ त्यहाँ हामीलाई बोलाउनु भयो म्यामले अनि चितौरा लिएर त्यहाँ गयौँ व्यापार एकदम राम्रो भयो अनि म्यामले एकदमै तपाईँहरूलाई धेरै धेरै धन्यवाद है तपाईँहरूलाई 20-25 जना त्यत्रो मान्छेलाई चाहिँ तालिम दिएको तपाईँहरू 3 जनाले गर्नुभयो तपाईँलाई 3 जना नबस्नु 2 जना मात्र बस्नु भनेको थिएँ 3 जना बस्नुभयो अलिकति अप्ठ्यारो छ तपाईँ यसो मिलेर गर्नुहोस् काम चाहिँ एकदम राम्रो भइरहेको छ तपाईँहरूको काम राम्रो हुन्छ भनेर भन्नुभयो
1: अनि अलिकति आशाको कुरा पनि गरौँ होइन अलिकति मान्छेले अलिकति सुन्न खोज्ने कुरा होइन तपाईँले तालिम सिक्नुभयो उद्यमशीलता व्यवसाय पनि सुरु गर्नुभयो समूह हुनुहुन्छ गरिरहनु भएको छ कमाइ चाहिँ कति हुन्छ
2: कमाइ कहिले होला कहिले नहोला नहोला भन्ने त ठप्पै होइन अलिअलि भइहाल्छ आशावादी चाहिँ एकदम आशा छ व्यापार छैन भन्नु मिल्दैन सबै अब यस्तो हाम्रो यो चितौरामा त धेरैभन्दा सबैभन्दा कम 4,000 सबैभन्दा बढी 10,000 म यो काम गरेर यति गरेर मैले किन नखाने काम हुन्छ गर्नुपर्छ आफ्नो मेहनत सबैभन्दा ठुलो मेहनत विश्वास
1: जे पनि हुन्छ
2: हुन्छ आफ्नो आत्मनिर्भर गर्नु पर्यो एउटा विश्वासको कुरा हो एउटा आफ्नो जाँगर
1: म गर्छु
2: जति आफूले जाँगर गर्यो त्यति त हुन्छ हुन्छ
1: हुन्छ धेरै धेरै धन्यवाद
2: धन्यवाद भाइलाई पनि
1: उहाँ हुनुहुन्थ्यो महिला उद्यमी सानुमाया बज्राचार्य कार्यक्रम देश परदेशमा आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं। अब पर्साका आकाश शाहको अनुभव सुनौं। काठमाडौँको चाब हिलमा बस्ने आकाश व्यावसायिक रूपमा छठ पर्वको विशेष परिकार ठेकुवा उत्पादन तथा बिक्री वितरण गर्नुहुन्छ।
3: नमस्कार, स्वागत छ यहाँलाई।
4: हजुर नमस्ते।
3: हजुरको शुभ नाम?
4: मेरो चाहिँ आकाश शाह हो।
3: घर कता हजुरको?
4: मेरो वीरगंज।
3: वीरगंज महानगरपालिका
4: पर्सा जिल्ला अनि वडा नम्बर 17 अलौ भन्ने गाउँ हो। पहिला अलौ पर्व पनि भएको थियो त्यहाँ चाहिँ। हामीले सोसल स्टडिजमा भण्डारखाल पर्व, यो के पर्व पढ्दाखेरि अलौ पर्व पनि पढ्नु पर्थ्यो क्या, त्यही ठाउँमा भएको।
3: अनि अहिले चाहिँ बसै काठमाडौँमा?
4: हजुर, काठमाडौँ चाबिलतिर छ, वडा नम्बर 7 त्यही हाम्रो प्रोडक्सन पनि छ। बसोबास चाहिँ 25-26 वर्ष भइसक्यो।
3: माईको ठेकुवा?
4: माई के ठेकुवा? हजुर, हाम्रो माई भन्नाले चाहिँ भोजपुरीमा आमा भनेर बोलाउँछौँ हामी, मम्मीलाई माई भनेर। सबैतिर आमाको यो आमाको त्यो देखेपछि बरु माई भने चाहिँ अलिक पर्सनल टच हुन्छ भनेर माई के ठेकुवा चाहिँ प्रोडक्टको नाम हो। तर हाम्रो उद्योगको नाम चाहिँ माई के घरेलु उद्योग छ, त्यसको अन्डरमा यो प्रोडक्ट फर्स्ट भनौँ न। बिस्तारै अरू पनि आउँछ। तर
3: हजुर के सामग्रीहरू, खाद्यान्नहरू उत्पादन गर्नुहुन्छ?
4: मेन चाहिँ मैले खासमा ठेकुवा नै प्रोडक्ट गरेर यसलाई कमर्सियलाइज गर्ने सोच थियो। त्यही भएर हाम्रो उद्देश्यमै अहिलेलाई चाहिँ ठेकुवा मात्रै छ कि, हामीले त्यसमा उद्देश्य थप पनि गराएनौँ। एकदम स्लो छ तर एकदम बुझेर गरिरहेको छ, किनकि मेरो बिजनेस ब्याकग्राउन्ड पनि होइन, म खासमा पेसल इन्जिनियर हो। अनि फ्यामिली सबैजना अलि मेडिकल लाइनमा हुनुहुन्छ र त्यस्तो बिजनेस रिलेटेड केही ज्ञान पनि थिएन मलाई। मलाई जस्ट के मन थियो भन्दाखेरि यो ठेकुवालाई चाहिँ कमर्सियलाइज गरौँ, छठ पर्व पछि पाउने कुरालाई अरू बेला नि पाओस्, मान्छेले अलिकति हुन्छ नि मनमा खान मन लाग्छ तर त्यो दिन कुर्नुपर्ने हुन्छ, त्यस्तो भएर म स्कुल पढ्दादेखि नै सोचिँदै रहेको थिएँ। अनि रिसेन्टली ब्याचलर पढ्दाखेरि दर्ता गरेर मम्मीकै नाममा सबै गरेर मैले चाहिँ जस्ट म्यानेज गर्छु अहिलेको नाम ठाउँ। अहिलेको लागि चाहिँ त्यस ठेकुवा चाहिँ लाइसेन्स प्रोडक्ट हो हाम्रो, जुन चाहिँ ल्याब टेस्ट पनि भइसकेको छ र बजारमा मजाले पाइरहेको छ। अरू पनि अब तराई रिलेटेड प्रोडक्टहरू बिस्तारै लिएर आउँछौँ। त्यही हो खाद्यान्नको कुरा छ।
3: झन्डै झन्डै 3 वर्षभन्दा बढी भइसक्यो समय यो।
4: 80 दर्ता गरेको हामीले, त्यसपछि अब त्यही त हो, सरकारी काम दर्ता गरेर यो हाम्रो फेरि खानेकुरा भनेपछि यतिकै बेच्नु पाउँदैन, ल्याब टेस्ट गराउनुपर्छ प्रोसेसमा जाने भए चाहिँ। त्यसपछि त्यसको रिपोर्ट कुर्नु पर्यो, त्यसपछि यो खाद्यको अनुज्ञापत्र भन्ने हुन्छ, जुन चाहिँ TFTQC नम्बर भनिन्छ, त्यो आउनु टाइम लाग्छ। अनि त्यसपछि त्यो आउनुभन्दा अगाडि फेरि इन्सपेक्सनमा आउँछन्, ठाउँ हेर्छन्, यो भएन त्यो भएन, त्यो अनुसार मापदण्ड अनुसार काम गर्नु पर्यो। सबै गरेपछि त्यो एउटा लाइसेन्स पाएपछि बल्ल हाम्रो पसलहरूले पनि राख्छन् यो नम्बर नभइकन हामी लिन मिल्दैन भन्छन्। यस प्रोसेसमा जानलाई 3 वर्षमा हामीले ठेकुवा चाहिँ दर्ता गरेर बेचिरहेछौँ। तर बिना दर्ता पहिला एज अ R&D हुन्छ नि, रिसर्च डेभलपमेन्ट अथवा मान्छेको फिडब्याक लिनलाई चाहिँ 6-7 वर्षहरूदेखि ट्राई चाहिँ गरे हो विदाउट दर्ता पनि, तर दर्ता गरे 3 वर्ष चाहिँ भयो।
3: तपाईँले एउटा रोचक प्रसङ्ग अघि हाम्रो अफ द रेकर्ड कुराकानी भए अनुसार चाहिँ एउटा आफ्नो सपना थियो ठेकुवालाई पर्व विशेष मात्र केन्द्रित नगराएर अरू बेलामा पनि सहज तरिकाले उपलब्ध होस् भन्ने चाहिँ मेरो उद्देश्य थियो भन्ने कुरा बताउनुभयो। र अर्को कुरा भनेको विशेष गरी आफ्नो उद्योगमा महिलाहरूलाई पनि प्राथमिकता दिनुभएको छ, कति हुनुहुन्छ महिलाहरू, कसरी जोडिनु भएको छ, कस्तो व्यक्तिहरूलाई राख्नु भएको छ, त्यो पनि अलिकति ब्याकग्राउन्ड बताइदिनुहोस् न।
4: अब मेन फर्स्टमा सुरु गर्दा त मम्मीले मात्रै गर्नुहुन्थ्यो होइन, किनकि उहाँकै स्किल हो, उहाँकै टेस्ट हो र सबैले मन पराउने कुरा मम्मीकै हातबाट थियो। अब जसरी डिमान्ड बढ्दै गयो हामीले चाहिँ अब केटा मान्छेले बरु धेरै काम गर्न सक्छ होला होइन, अलि धेरै बनाउन सक्छ भने बरु महिला नै अलिक प्रोत्साहन दिउँ भनेर चाहिँ महिलाले नै हामी काम दिन्छौँ। अहिलेको दिनमा हामीसँग 4-5 अलि एक्टिभ हुनुहुन्छ डिमान्ड अनुसारको चाहिँ अहिले, तर अरू बढ्यो भने चाहिँ कसैलाई फ्रिल्यान्समा हुन्छ नि घन्टाको हिसाबले अथवा दिनको हिसाबले राखेर नै गर्दछौँ। 4-5 चाहिँ अलि एक्टिभ नै हुनुहुन्छ सबैजना महिला। अब कति भन्नु, 12 सकाएदेखिको कोही घरमा हाउस वाइफसम्मको हुनुहुन्छ सबैजना, कोही नपढेको पनि हुनुहुन्छ, कोही पढेको 12 पढेको पनि हुनुहुन्छ। जस हामीले चाहिँ सिकाउँछौँ पनि नहुनेलाई, हप्ता 10 सिकाएर ट्रेनिङ दिएर सक्नेलाई मात्रै काम दिने गरेर जस भइरहेछ।
3: तपाईँको प्रत्यक्ष जोडिनु भएको दैनिक रूपमा भनेको 4-5 हुनुहुन्छ, अप्रत्यक्ष चाहिँ कति, 15-20
4: त्यतिसम्म त छैन, जस झन्डै आधी दर्जनदेखि 1 दर्जनको बिचसम्म, 6-10 पुग्छन्। त्यति धेरै डिमान्ड पनि भइसकेको छैन किनकि हामी अहिले जस्ट प्यानमै छौँ, प्यान बिलमा। अब हाम्रो प्रोडक्ट चाहिँ अलिकति ह्यान्डमेड कुरा भयो होइन, अब हाम्रो कस्टिङ पनि अलि धेरै आउँछ ह्यान्डमेड भएपछि, फ्याक्ट्री मेड होइन। त्यसपछि कस्टिङ अलि धेरै भएपछि मान्छेले नर्मल किराना पसलमा यो जाँदैन भन्छन्, र हाम्रो टार्गेट नै मार्ट नै छ कि अलिक प्रिमियम नै राख्ने बनाउने, अनि त्यही भएर फेरि अरू जति सकिरहेछौँ प्यान्टमा त्यतिमा अलि रिच आउट गरेर गइ नै रहेछौँ। तर पछि अलि मार्टको ठुलो चेनहरूमा जानलाई चाहिँ भ्याट बिल माग्छन्, भ्याट बिलमा अलि जानु सक्यो खानु, अब बिस्तारै अहिलेको डिमान्ड अनुसार चाहिँ लगभग दर्जन म्याक्सिमम।
3: त्यो फर्दर प्रोसेसको कुरा भइहाल्यो। अर्को पाटो भनेको मलाई अलिकति यो गहिरो रूपमा जानु मन लाग्यो, महिलाहरू तपाईँले भन्नुभएको थियो शिक्षित पनि कोही हुनुहुँदैन, अब कोही खाली समयमा आएर काम गर्नुहुन्छ भन्नुभएको थियो, विशेष उहाँहरूलाई नै फोकस गर्नुभएको हो कि?
4: होइन, विशेष चाहिँ हाम्रो तराईकै कोही महिला हुनुहुन्छ भने उहाँहरूलाई प्रायोरिटी दिन्छौँ फर्स्ट चाहिँ, जसलाई अलिकति एक्सपिरियन्स पनि छ, छट बुझ्नुहुन्छ, जसलाई अब यसको भ्याल्यु थाहा
3: छ।
4: हजुर हजुर हजुर, फर्स्ट प्रायोरिटी त उहाँ नै हो, तर कसैले काम खोजिरहेछन् र मलाई सिक्नु मन छ गर्नु मिल्छ भने चाहिँ, हाम्रो उहाँ बहिनी चाहिँ काभ्रेको हुनुहुन्छ पहाडी समुदायबाट, तर उहाँले पनि गरिरहनु भएको छ, टेस्ट निकाल्नु भएको छ, त्यही अनुसार ट्रेनिङ लिएर यस भेराइटी चाहिँ छ। म्याक्सिमम 80-90% चाहिँ तराईकै हुनुहुन्छ हाउसवाइफहरू।
3: तपाईँको उमेर पनि जान्न मन लाग्यो मलाई,
4: हुन त अलिक बुढो देखे पनि 27 वर्षको
3: पेसाले तपाईँ इन्जिनियर हुनुहुन्छ होइन, आफ्नो सपना पनि पुरा गरिरहनु भएको छ, यो अलिकति यो वैदेशिक रोजगारीको पाटो पनि म जोड्न चाहन्छु, यो आफ्नो आफ्नो उत्पादन त छँदैछ होइन, त्यो पोजिटिभ कुरा नै हो। कहिले सोच आयो जाउँ गइदिउँ घुमाउँ अथवा काम गर्न लाइफ राम्रो खोज्दै जाउँ भन्ने खालको? के
4: अब यो ब्याचलर इन्जिनियरिङ पढ्न अगाडि चाहिँ मैले यो कोभिडको बेलाको टाइम थियो होला, आउन आउनु लागेको थियो कि आइसकेको थियो, जस्तै त्यो बेला चाहिँ मैले बाहिर एप्लाई गरेँ हो, अनि एक्सेप्ट पनि भएको थियो युनिभर्सिटीबाट, तर त्यही कोभिडमा गाह्रो हुन्छ भनेर गएन। तर मेरो मन चाहिँ के छ भन्दाखेरि पढ्नलाई सम्म मात्रै जाने हो, त्यहीँ गएर सेटल हुन चाहिँ म कहिले पनि सक्दिनँ, जे छ नेपालमै छ, अब घर परिवार अब चिनजानको मान्छे सम्पत्ति जे जति छ नेपालमै छ, त्यो बाहिर गएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यहाँ चाहिँ समुद्रको माछा भइन्छ कि, कसैलाई केही मतलब हुँदैन, आफ्नो चाहिँ हुन्छ, एटलिस्ट त्यहाँ भएपछि आफ्नो फ्यामिलीसँग बसिन्छ, आफ्नो चिनजानको मान्छे हुन्छन्, सोसाइटी हुन्छ, नेपालीको समाज राम्रो छ होइन, एकअर्कालाई गर्छन्, त्यस नेपालमै सेटल हुनु छ। तर बाहिर गइहाल्यो भने अब म मास्टर्स गर्न गइहाल्यो भने जान्छु होला, नत्र घुम्न जान्छु, सेटल हुनलाई चाहिँ जाँदैन, मेरो सोच चाहिँ त्यो छ।
3: सन्तुष्टि यहीँ छ, माइको ठिकुवालाई यहीँ नै प्रख्यात बनाउने, बरु ब्रान्ड चाहिँ बाहिर
4: एक्सपोर्ट गर्ने प्लान छ, अब भ्याटमा गएपछि त स्योर नै गर्छौँ, तर मान्छेहरूले आफैले पनि किनेर हामी यो देशमा लग्दैछौँ भनेर अस्ट्रेलिया, क्यानाडा अनि अमेरिकासम्म चाहिँ पुगेको छ हाम्रो प्रोडक्ट।

0: सबैले मन पराउँथे, भोलि पनि लिएर आइदियो भन्ने. अनि त्यति बेलासम्म चाहिँ त्यस्तो सोच थिएन, तर एटलिस्ट अरू बेला पाउँदैन है भन्ने चाहिँ हिट गराएको थियो. अनि कलेज पढ्दाखेरि यसो मार्केटहरू बुझेँ, अनि मार्टहरू बल्ल बल्ल त्यति बेला सुरु हुन्थ्यो, अनि बुझाए अनुसार चाहिँ तपाईँको यो दर्ता गर्नुपर्छ, यस्तो यस्तो हुन्छ, यतिकै हाम्रो राख्नु मिल्दैन भन्नुभयो उहाँले. अब बिजनेस त केही थाहा थिएन मलाई पढिरहेको चाहिँ. त्यसपछि ब्याचलर पढ्दाखेरि हाम्रो म केयु पढाएको क्या धुलीखेलमा, अनि त्यहाँ पढ्दाखेरि चाहिँ इभेन्टहरू भइराख्ने महिनै पछि किनेको थिएँ. अनि यस्तै स्टलहरूमा चाहिँ ट्राई गरेको थिएँ, दर्ता नगरी पनि त आफ्नो एउटा नाम सोचिसकेको थिएँ मैले, राख्यो भने चाहिँ यो नाम राख्छु, त्यो नामको स्टिकर बनाएर लोगो बनाएर आफै युज गरेर इभेन्टहरूको स्टलमा राख्थेँ. त्यहाँ पनि एकदम सोल्ड आउट हुन्थ्यो क्या, दुई घन्टामा धेरै राम्रो सोल्ड आउट हुन्थ्यो, सबैले किन्ने रुचाउने. अनि यस्तो सोचेँ अब त एक्सपान्ड गर्नैपर्छ भनेर दर्ता पनि गरेँ. अनि त्यही अहिले चलिरहेको छ बिस्तारी, पेस स्लो छ तर क्वालिटी मेन्टेन गरेर सिकेर गरिरहेको छ. सबै एक्लै नै जस्तो भयो म्यानेजमेन्टको कुरा चाहिँ, तर अब एटलिस्ट टिम बनाउनु खोजिरहेको छु, यो मान्छेले यस्तो गर्छ, यो मान्छेले यस्तो गर्छ, त्यसपछि म पनि एटलिस्ट म नहुँदाखेरि पनि चलोस् भन्ने चाहिँ इच्छा छ मलाई. हुन्छ नि, एउटा मान्छेले प्रोडक्सन हेर्छ भने एउटाले अर्डर लिएर आउँछ, अर्कोले मार्केटिङ हेर्छ, एउटा टिम एज अ अफिस टाइपको केही होस् उद्योगको पनि, त्यो गर्न सकेको होइन, तर बिस्तारै सिक्दैछु गर्दैछु.
1: तर हुन त अब भनिन्छ सपनाको कुनै मूल्य हुँदैन, चाहनाको मूल्य हुँदैन, अमूल्य हुन्छ भन्ने कुराहरू सुनिन्छ. तपाईँले सपना पुरा गरिरहनु भएको छ होइन, यो सपना पुरा गरिरहँदाखेरि मासिक चाहिँ कति मूल्य दिन्छ?
0: एक्ज्याक्ट त्यो 1 लाखदेखि 1.5 लाखको सेल्स हुन्छ भनौँ न. कुनै पोइन्टमा 3 लाख पनि पुगेको छ भने कुनै दिनमा 30-40 हजार मात्रै पनि भएको थियो. पहिला अब कपाल अफ मन्सको सामान चाहिँ 20-25-30 पनि मात्रै हुन्थ्यो, बिस्तारी अलिकति मान्छेहरूले
1: हुँदैछ.
0: अब एटलिस्ट 3 कट्यो भने बल्ल अब हुन्छ, लस चाहिँ लस नै हो होइन. मैले चाहिँ आफ्नै पैसा हालेर चलाइरहेको छु. अनि किनकि हाम्रो सामान भनेको कस्तो भन्दाखेरि मार्टमा जाने हो, फर्स्ट कुरा उनीहरूलाई मार्जिन दिनुपर्छ होइन. मार्जिन फेरि मार्टको ठुलै हुन्छ, 25-35% लिइदिन्छन्. त्यसपछि अर्को कुरा भनेको चाहिँ पैसा हाल चाहिँ दिँदैनन् कि सामान दिने बित्तिकै, 1 महिना 2 महिना अथवा सेल्स भएपछि अथवा अर्को सामान राख्दाखेरि, त्यो गर्दाखेरि चाहिँ अलिक ज्याउँछ. त्यो सेल्स मात्रै अब हामीले सामान दिनेवाला कुरा गर्दाखेरि चाहिँ एटलिस्ट 1 को एभरेज भनौँ न, ±50, माइनस त नभनौँ, त्यस्तै 1 को एभरेज हुन्छ अहिले.
1: जस्तो दुःख सुख स्ट्रगल चलिरहेको छ, अपकमिङ फ्युचरमा चाहिँ अब राम्रो हुन्छ भन्ने एउटा विश्वास, आत्मविश्वास छ.
0: अलि भ्याटमा गयौँ भने चाहिँ एटलिस्ट अपर्च्युनिटीहरू धेरै खुल्छ, मार्टहरूले पनि लाउँछ, हामी भ्याट बिल चाहिँ राख्छौँ भने सामान पनि राख्छौँ होला के सुहाउँछ. अहिलेको दिनमा जति भइरहेको छ एटलिस्ट 3-4 टाइम्स चाहिँ बढ्छ ब्याटमा गयो भने. त्योभन्दा अगाडि टिम बनाउनु पर्ने छ, आफू स्ट्रङ हुनुपर्ने छ, बिस्तारै सिक्दै गरिरहेको छु. त्यही
1: त्यो सङ्घर्षको पाटो त छँदैछ होइन. अब अलिकति यो एडभाइस पनि लिन चाहन्छु म, हुन त अब त्यो जनशक्ति धेरै छ वैदेशिक रोजगारीमा जाने होइन, सपना खोज्दै पुरा गर्न, अब पैसाको कुराहरू आउँछ, उच्च शिक्षाको कुरा आउँछ, राम्रो लाइफ स्टाइलको कुराहरू आउँछ. तपाईँले एकचोटि ट्राई चाहिँ गरेको थिएँ तर उता भन्दा यतै ठिक हुन्छ भनेर यतै गरेँ भन्ने कुरा पनि गर्नुको के सुझाव सल्लाह दिनुहुन्छ जो अवसरको खोजीमा अथवा भनौँ न वैदेशिक यात्रामा जाने सोचमा हुनुहुन्छ, योजना बनाउँदै हुनुहुन्छ उहाँहरूको लागि?
0: अब पढ्न जाने मान्छेलाई चाहिँ म जाउनै भन्छु, राम्रो हो, पढेर आउनु चाहिँ पर्यो, अनि त्यो काममा युटिलाइज गरेर त्यसकै लागि केही गर्न सके चाहिँ धेरै राम्रो. अब सबैले आफ्नो पर्सनल लाइफ चाहिँ एज अ लग्जरी तपाईँले भने अनुसार चाहिँ नेपालमा छैन होला होइन, मान्छेहरूले विदेशमा यहाँ अब त्यही गाडीको 50-60 लाख खर्च भने त्यहाँ 10 लाखमा किन्न पाउँछन् होला, अलिकति डलरमा कमाएपछि खर्च पनि त्यही अनुसारको हुन्छ, रमाइलो हुन्छ होला त्यहाँ होइन, त्यो सोचेर चाहिँ सेटल हुन खोज्छन्. सजेस्ट त म त नेपालमै ठिक छ, बरु महिनाको 30-40 हजार कमाए पनि मजाले पुगिरहन्छ एकजना मान्छेलाई चाहिँ. अब तर 40-50 हजार 60 हजार एउटा फ्यामिली चलाउन पढा लेखा पढ्नु चाहिँ पर्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पर्यो. आज दिनमा पढायो भने अझ मेन स्किल छ, आजभोलि त
1: होइन,
0: कमिटमेन्ट चाहियो, अब बोल्न सक्नु पर्यो, अब एप्रोच गर्नु पर्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, अनेस्ट हुनु पर्यो, आफूमा विश्वास हुनु पर्यो, सकिन्छ
1: तरिका जान्नु
0: हजुर. त्यही त मैले अहिलेको दिनमा नेपालबाट बाहिरको स्टुडेन्टलाई ट्युसन पनि पढाउँछु, त्यो पैसाबाट मैले अहिले कम्पनी चलाइरहेको छु जस्तो केस पनि छ क्या, किनकि सबै क्रेडिटमा दिने सामान हो, आफूले किन्ने सामान सबै पैसा तिरेर किन्नुपर्छ. अनि मैले बाहिरको एउटा अमेरिकाको स्टुडेन्टलाई ट्युसन पढाउँछु, अर्को अस्ट्रेलियाको स्टुडेन्टलाई ट्युसन पढाउँछु, त्यसबाटै आएको पैसाले कम्पनी चलाइरहेको छु भनौँ न, स्टाफ पालिरहेको छु. त्यो सकिन्छ, आफूले दिमाग लगाउनु पर्यो.

0: के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पर्यो. नेपालमा नि अपर्च्युनिटी छ, मेरै साथीहरू 2-3 लाखमा आउनेछन् आइटी पढेर, गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलाइरहेछन् नेपालमै पनि. अनि कोही छन् होला जो स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पर्यो, प्लान हुनु पर्यो, कसरी चिनजानको मान्छेसँग हुन्छ कि जस नेटवर्क पनि चाहिन्छ, त्यो मैले मान्छेको सोर्स चाहिन्छ यसको लागि भन्नु खोजेको त होइन. तर म चाहिँ के बिलिभ गर्छु भन्दाखेरि एउटा यो नेटवर्क इज यो नेटवर्थ भन्ने चाहिँ म एकदम विश्वास लाग्छ कि अब कसैले अब मैले सपोज कसैलाई काम दिइरहेको छु भने म अरूलाई किन दिनु, आफ्नो चिनजानको मान्छेलाई दिन्छु नि. त्यसमा अब त्यो नेपोटिजम भन्ने कुरा होइन, तर नेटवर्क चाहिँ चाहिन्छ नै मान्छेमा. नेपालमा चाहिँ अलिक सजिलो नि बनाउँछ, त्यस्तो पोलिटिकल्ली भन्नु खोजायो पनि होइन,
1: बिजनेस पोइन्ट अफ
0: भ्यू
1: पछि परिन्छ.
0: त्यही हो मेरो सुझाव चाहिँ, विदेश जानुहुन्छ भने पढ्न जानु होइन, स्किल लिएर जानु, घुम्न जानु. अभियसली राम्रो राम्रो ठाउँहरू छन्, नेपाल पनि नराम्रो भन्न खोजे होइन, विदेशभन्दा धेरै राम्रो छ. पहाड छन्, नेचुरल कुराहरू त्यतिकै राम्रो छ होइन, मान्छे एकदम राम्रो छ यहाँको. त्यही हो, नेपालै सेटल हुनु खोज्नु भन्छु म चाहिँ.
1: थ्याङ्क यू सो मच सर.
0: थ्याङ्क यू सो मच.
2: उहाँ हुनुहुन्थ्यो उद्यमी आकाश शाह. देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले केही उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा सुन्यौं. देश परदेशको समय आजलाई सकिन लाग्यो. भोलि फेरि यसै समयमा पर्वत र पानी विशेष कार्यक्रम बदलिँदै नेपाल लिएर उपस्थित हुनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु. नमस्कार.

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 0942-3888, 98-0-12-3588-88।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

अहिले बिहानको 9 बज्यो। नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटेपछि बाढ़ीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो। स्विजरल्याण्डमा गर्मीले हिमताल पग्लिन थाल्यो, जोगाउन परीक्षणका लागि भेड़ाको ऊनबाट बनेको कम्बल ओढ़ाइयो। र प्रिमियर लीगमा लीड्सले न्यूक्यासललाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ। साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको विशेष गरी सङ्खुवा सभा टाँसी गाउँमा थप पानी पर्ने सम्भावना छ। महाशाखाले टाँसी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। गैराती टाँसी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। यसैबीच भक्तपुर र काठमाडौँको सीमाना भएर बग्ने मनवरा खोलामा गैराती बाढ़ी आएको छ। खोलामा पानीको बहाव बढ़ेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाँगु नारायणको नगरकोट काठमाडौँको साँखु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढ़ीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढ़ेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनवरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनवरा सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ। जड़ीबुटी पेप्सी कोलातर्फको पश्चिमतर्फ निजी जग्गा भाड़ामा लिएर र आफ्नै जग्गामा घर टहरार बनाएर बसेकाहरूको बस्तीभित्र बाढ़ी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह घटेको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोरखामा 77, धादिङमा 72 र तनहुँमा 38 वटा शव भेटिएका हुन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो। भेटिएका शवमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रूपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सड़क तथा भित्री सड़कमा सड़क बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा
28 फीट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरिरहेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढ़ेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारीक अर्थात पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरूण, धरतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषिश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी बाढ़ीको पीड़ाका कारण विगतका वर्षमा जस्तै यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्याण्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्याण्डको ताच्चा फुलुरोन हिमनदीमा भेड़ाको ऊनबाट बनेका दुईवटा कम्मल अर्थात च्यादर उड़ाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिदिए आएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउण्डेशन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्याण्डमा खेर गइरहेको भेड़ाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ़दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा लीड्स युनाइटेडले न्यूकासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इंग्ल्याण्ड रोडमा आज बिहान भएको खेलमा लीड्सले न्यूकासललाई 6-0 हराएको हो। लीड्सले एक गोल उपहार पाएको थियो। न्यूकासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लीड्सको अग्रता दोब्बर बनाए। डोमिनिक कावाल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लीड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ ओका फोरले अर्को गोल थपे। न्यूकासलका बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जीतसँगै लीड्स लीगमा अपराजित रहँदै 8 अंकसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अंक छ। न्यूकासल 12 स्थानमा छ। नमस्कार, भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। संखुवा सभाको टाँसी खाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटेकोशी बाढ़ीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना आजै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भीड़। स्विजरल्याण्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेड़ाको ऊनबाट बनेको कम्बल उडाइयो। र प्रिमियर लीगमा लिड्सले न्यूक्यासललाई 4-1 गोलले हरायो।

0: कहत।
1: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका सेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरू को पारित सम्बन्धमा गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इन्डिया

चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: जिल्लाको एकमात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देखदेशी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एच टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरुण खड्का 9851049913 9844039913 9844231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौँ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
2: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेनी उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाँड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
2: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब किन त्याग्न सक्नुहुन्न।
2: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 मा सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाइगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध साधारण सभा हुने मिति 2083 साल असोज 6 गते, एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसाथ सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 049-421-71-421-912। श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082-बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा। क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै, मिति 2083 1985 साल असोज 7 गते समय मध्याह 12:30 देखि 2:30 सम्म स्थान श्री सिस्का माध्यमिक विद्यालय सिस्का उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिस्का ठूला खेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजे सम्म स्थान भदौरे दुडेरी प्रतीक्षालय उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजे सम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर मिति 2083 साल असोज 8 गते समय बिहान 8 बजेदेखि 10 बजे सम्म स्थान ओडा नम्बर 9 प्रांगण उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजे सम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजे सम्म स्थान सोती बजार उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजे सम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजे सम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका 8 सुनखानी दोलखा
5: गर्भवती महिलाको पेटमा बच्चा आएदेखि उसको दोस्रो जन्मदिनसम्मको 1000 दिनको अवधि महिला र बच्चाको जीवनमा अति नै संवेदनशील अवधि हो। किनकि यही अवधिमा आमाको पेटमै बच्चाको शारीरिक विकासका प्रक्रियाहरू सम्पन्न भएर मानव स्वरूपमा बच्चाको जन्म हुन्छ। बच्चा 2 वर्षसम्म हुँदा 80% दिमागको विकास भइसक्ने र दीर्घ कुपोषणको पनि शुरूआत हुन सक्ने भएकोले कुपोषणको पुष्टौं पुस्तासम्म चल्ने चक्रलाई उचित पोषणको सहायताले तोड्नको लागि यो 1000 दिनको अवधिलाई महत्व दिएको छ। त्यसैले आमाले यो 1000 दिनको अवधिमा आफ्ना लागि मात्र नभई बच्चाको लागि समेत खानुपर्छ। यो अवधिमा आमाले अन्न सागपात घेडागुडी फलफूल लगायत पशुजन्य खानेकुराहरू माछा मासु अण्डा दूध दही घिउ आदि हरेक दिन साबिकको भन्दा कम्तीमा 1 पटक बढी खानुपर्छ। किनकि यी खानाहरूमा हामीलाई चाहिने सबै खाले पोषक तत्वहरू हुन्छन्। खाना बाहेक समय समयमा बच्चालाई स्वास्थ्य चौकी लगेर आवश्यक परीक्षण गराउन भन्ने बिर्सनु हुँदैन।
6: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरियर भवन ललितपुर
4: जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ त्यसैले सावधानी अपनाउ सुरक्षित रहौ बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिउ जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ खोला नाला नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउँ सुरक्षित स्थानतर्फ जाउँ विद्युत तार पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौ उद्धार तथा राहतकर्मीको निर्देशन पालना गरौं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार माने बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटोकपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
2: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो, अहिलेसम्म केही पनि तयारी गरेको छैन, के गर्ने होला?
3: होइन ए दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
2: होइन, किन र के छ र त्यहाँ?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा, सम्मेलन, विवाह, व्रत बन्ध, सप्ताह, पूजा, पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
2: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
4: हाम्रा सेवाहरू
5: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
4: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
5: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
4: वाटर प्रुफ टेन्ट, सिलिङ टेन्ट फिटिङ गरिन्छ,
5: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
4: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
5: मेच, टेन्ट, कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा, प्लेट, कार्पेट, भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ।
4: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
5: प्रोप्राइटर सम्पर्क नम्बर
4: कुमार श्रेष्ठ 9841022883 र 9512482883, कृष्ण श्रेष्ठ 9864002041, 9864002041।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैकेश्वर क्याटरिङ सर्भिस,
4: दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि, चरीकोट पेट्रोल पम्प सँगैको घरमा, काठमाडौँ जाँदा दाहिने तर्फ।

0: विद्युत प्राधिकरणको घर मुनि सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
1: नझुकिनुहोला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपस्वर पोल्ट्री फार्ममा नै गएर किन्नुहोला।
2: साथै यसको शाखा सातो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
3: रमा, ए रमा, के गर्दैछौ?
4: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
3: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन। कुन टेलर छ जाने है?
4: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन्डुलाइरहनु भएको?
3: मन्डुलाको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाऊ न त, फेरि कति दिनमा तयार पारे हो, मलाई त छिट्टै चाहिएको छ।
4: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
5: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जारी कोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झिनुहोस्।
6: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 0949638980 र 9844350530।
7: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट, सातो बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
8: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट, अमेजिङ अल द वे।
5: दोलखाको लागि सम्पर्क 0949-41-875।

0: स्वदेशका विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
1: हामी हरेक कुरामा आधुनिक बन्ने होडमा आफ्नोपन मात्रै गुमाउँदै छैनौ कि हाम्रो स्वास्थ्यको स्तर पनि कमजोर बनाउँदैछौ। सम्झनु त बिहानै खेत बारीमा पसिना बगाउँथ्यौं, खानामा हरियो खुर्सानी टोक्दै दाल भात ढिँडो दही दुध गिडागुडी माछा मासु लगायतका विभिन्न सागपातहरू टन्न खान्थ्यौं, खाजामा मकै भटमास गुन्द्रुक चिउरा बदाम सँगसँगै टन्न मही पिउँथ्यौं। जे थियो त्यसैमा खुसी थियौं र स्वस्थ पनि थियौं। तर अहिलेको हाम्रो व्यस्त जीवनशैली र बजारको तयारी खानपानले हामीलाई अल्छी मात्र होइन कि पहिलेको तुलनामा रोगी र कमजोर बनाइरहेको छ। त्यसैले सकेसम्म शारीरिक श्रम गरौं र आयातित खानेकुराको पछि नलागी पहिलेको जस्तै स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त अन्न, गिडागुडी, सागपात, साग सब्जी, फलफूल, माछा मासु, अण्डा, दुध दही आदि आफैले उत्पादन गरी प्रयोग गरौं अनि स्वस्थ जीवनशैली र समृद्ध जीवनको निर्माण गरौं।
2: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरिहर भवन, ललितपुर।

नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
2: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक चरिकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
2: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 98 41 57 70 69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
1: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठस बेसार मात्र बनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैन ल। यति कुराले गर्दा तरकारी नै ध्वस्त पारे कि? हाम्रै चरिकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि।
3: हजुर, यहाँ विभिन्न प्रकारको मसला, 12 मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: निकेश मसला उद्योग, चरिकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टि, सम्पर्क मोबाइल नम्बर 98 40 26 31 11, 98 40 26 31 11।

0: स्टुडियो को इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट अमेजिङ अल द वे
1: सुबिसु इन्टरनेट आयो है नेपाल भर
2: दोलखाको लागि सम्पर्क 049-421-875
3: तपाईँको मनका सुनाउने तपाईँको आफ्नै रेडियो कालिम्पोङ FM 106.4 मेगाहर्ज

0: अहिले बिहानको 11 बज्यो।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते, एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी। समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण। समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन SSH सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा सम्पर्क नम्बर 049-421-6171-421-912
2: म एक महिनाको लागि हिँडे है काममा यी खानेकुरा सब जतन गरेर राख्नु म आएर खान पर्छ
3: यतिका खानेकुराहरू त तामजेल कुहिहाल्छ नि
2: कसरी कुहिन्छ ल यहाँ सुन यो घिउ तेल मह जस्तो चिजलाई सिसिवा बट्टामा हालेर बिर्को लगाएर राख्दे यो साग सब्जीलाई चाहिँ घाममा मजाले सुकाएर हावा नपस्ने गरी बन्द गरेर राख्दे अलिकति गुन्द्रुक हाले पनि हुन्छ अनि मुला र स्याउको चना काटेर घाममा सुकाइदे अलिकति मुलाको सिन्की बनाइदे काउली मुला तथा गाजरको पात हालेर मस्यौरा बनाए पनि भयो यो फर्सी सखरखण्डा बन्दा गाजरलाई चाहिँ बेग्ला बेग्लै प्लास्टिकमा पोखो पारेर श्यामदाई कहाँ लगेर रेफ्रिजिरेटरमा राखिदिनुहोस् भन् अनि त यी खानेकुराहरू निश्चित अवधिसम्म ताजा नै रहन्छन् र पोषण पनि जस्ताको त्यस्तै रहन्छ कुरा बुझिस् केटा
3: बुझे कि बुझिन भन्ने कुरा त फर्केर आएपछि थाहा पाइहाल्छ नि ल अहिले खुरुक्क जा अब
4: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरिहर भवन ललितपुर
1: जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ त्यसैले सावधानी अपनाउ सुरक्षित रहौ बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिउ जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ खोला नाला नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउ सुरक्षित स्थानतर्फ जाउ विद्युत तार पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौ उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा
5: वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाउँ
6: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन् यसलाई हामी सुरक्षित व्यवस्थित र मर्यादित बनाउन सक्छौ
7: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन काम के हो तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ
6: अनि तपाईँलाई थाहा छ तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि
7: थाहा छ नि यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने विदेशमा भने अनुसारको काम तलब सुविधा नहुने जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्
5: सही सूचना सिप र जानकारी सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी
8: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो यो कार्यक्रम संघ प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ

0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
2: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिराबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
2: प्रोपाइटर इन्द्र मोक्तान, फोन नम्बर 98 41 57 70 69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।
3: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। मोबाइल नम्बर 98410170909, 98410170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
4: बुहारी, साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
5: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
6: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।

नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: अहिले मध्याह्नको 12 बज्यो।
1: दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू, भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा बगाउँ खोलाले बगाउँदा एक महिलाको ज्यान गयो। यहीबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड़, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्रेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून अनुसार कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन भएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारको निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन भएको छ। मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन शुरू भएको छ। घरबजोङ गाउँपालिकाको आयोजनामा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। सम्मेलन स्थलमा 28 फीट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो। घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्द ले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जानेर जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढ़ेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। आज काठमाण्डु उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम स्तरको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु, भक्तपुर र ललितपुर सहित ताप्लेजुङ, तेह्रथुम, सुंखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। यसअघि गैराती, भक्तपुर र काठमाण्डुको सीमाना भएर बग्ने मनौरा खोलामा बाढ़ी आएको थियो। यसैबीच स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीया माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमरेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रूपियाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 वटा बैंकमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 वटा बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। रात कोषबाट रसुवाको भटेकोशी बाढ़ीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। सुन आज तोलामा 900 रूपियाँले घटेर तोलाको 3,01,00,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तीजको दिन हिजो पनि सुन चाँदीको भाव घटेको थियो। सुन हिजो तोलामा 1,200 रूपियाँले घटेर तोलाको 3,01,000 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रूपियाँले घटेर तोलाको 4,600 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ब्राडसाले यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोडेईले एआई विकासको गति केही समयमित बनाउन तथा स्वतन्त्र मूल्याङ्कनकर्ता मार्फत एआई नमूनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। अमोडेईको धारणालाई ओपन एआईका प्रमुख कार्यकारी अधिकारी साम अल्टम्यान र एक्स एआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा यूएसपीएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। अब खेल खबर। भारत र अफगानिस्तान बीचको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल दिल्लीको अरूण जेटली रंगशालामा बेलुका 7:45 शुरू हुनेछ। 3 खेलको श्रृंखलामा भारत 1-0 अगाडि छ। पहिलो खेल भारतले 7 विकेटले जितेको थियो। श्रृंखलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन शुरू, भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणा पत्र जारी गर्ने। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड़, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो टी20 क्रिकेट आज दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: छेरीका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
2: रमा, ए रमा, के गर्दैछौ?
3: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
2: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन। कुन टेलरमा जाने है?
3: अब सबैको विश्वासिलो र भर पर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन डुलाइरहनु भएको?
2: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधे पछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाऊ न त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
3: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
1: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, ज्वारी कोट, इष्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्काउटको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 09443688 98 44 30 50 30।
5: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट, सात बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
3: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठस्क बेसार मात्र गनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब
6: के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैनन्।
3: ल, यति कुराले गर्दा तरकारी नै ढोस्त पारे कि? हाम्रै चरीकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि।
6: हजुर, यहाँ विभिन्न प्रकारको मसला, बाह्र मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: निकेश मसला उद्योग, चरीकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टी। सम्पर्क मोबाइल नम्बर 9840261311, 9840261311।
7: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
8: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौँ, यस्तो वखत हामीले खानपान, आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
7: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
8: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेनिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पेट परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाँड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
7: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
8: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न।
7: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
8: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
7: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
9: होइन दाई, यो कौशीमा यताउति गर्दै के?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्कुट हल,
9: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
10: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
9: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
10: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
9: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
10: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
9: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
10: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849385022। होटल दरबार पार्टी प्यालेस एन्ड रोधीघर, चरीकोट सादो बाटो, दोलखा।
0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9141 83 05 61 र 9151

0: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
1: लौ आयो है 150 मै
2: होइन के आयो
1: दिपसर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 नै पाइन्छ नि।
2: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो, कहाँनिर छ यो फर्म?
1: हाम्रै चरीकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ, ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
2: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
3: उन्नत जातका गिरिराज चल्ला पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
2: प्रोप्राइटर दिपेन्द्र कार्की, दिपसोर गिरिराज पोल्ट्री फार्म, चरीकोट दोलखा, नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
4: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपसोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
5: साथै यसको शाखा सातो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
6: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
7: कहाँ उपचार गरेको नि तिमी? चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
6: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
7: इन्द्र डेन्टल क्लिनिक
6: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
7: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडि पट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नु पर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
6: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
7: इन्द्र डेन्टल क्लिनिक, चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
6: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841557069, इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट दोलखा।
0: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। ए सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि मिति 2083 साल असोज 7 गते समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म स्थान छहरा चौतारो मलेपु उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै मिति 2083 साल असोज 7 गते समय मध्याह 12:30 देखि 2:30 सम्म स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान भदौरे दुडेरी प्रतीक्षालय उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजेसम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर मिति 2083 साल असोज 8 गते समय बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान ओडा नम्बर 9 को प्रांगण उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने शेयर सदस्य मार्से ढिन्डाकाउले पोखरी नामथाजोर मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म स्थान सोती बजार उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका 8 सुनखानी दोलखा
8: रमा ए रमा के गर्दैछौ
9: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि भन्नुहोस् न
8: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन कुन टेलर छ जाने है
9: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि किन मन्डुलाइरहनु भएको
8: मन्डुलाको हो त तिमीलाई थाहा छँदैछ नि आधे पछि गरिहाल्न पर्ने ल उसो भए अहिले जाउ न त फेरि कति दिनमा तयार पारि हो मलाई त छिट्टै चाहिएको छ
9: ए तपाईँ यो कुरामा चिन्तै नलिनु न हामीले भनेकै समयमा तयार हुन्छ
10: पालपाली ढाकाको टोपी दौरा सुरुवाल नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट जारी कोट इष्टकोट जेन्स कुर्ता सुरुवाल राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर नवीन नेपाली सम्पर्क नम्बर 0949 41 3 88 र 9844 3050 30
0: नवीन टेलरिङ एन्ड कपडा पसल चरीकोट 7 बाटो भीमेश्वर नगरपालिकाको नयाँ भवन सटर नम्बर 2 श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते स्थान भिनप 5 विसुन्टोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क नम्बर 9742-42-75-17 मिति 2083 साल असोज 8 गते स्थान भिनप 5 घोक्सिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 9944-23-63-23 मिति 2083 साल असोज 9 गते स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 9742-42-75-17 मिति 2083 साल असोज 10 गते स्थान सैलुङ 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 9742-42-75-17 मिति 2083 साल असोज 11 गते स्थान सैलुङ 6 ढुङ्गे बाखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क नम्बर 9944-23-63-23 मिति 2083 साल असोज 11 गते स्थान सैलुङ 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क नम्बर 9742-42-75-17 मिति 2083 साल असोज 12 गते स्थान सैलुङ 8 जोर मनगाउँ। समय बिहान 10 बजेदेखि 1 बजेसम्म। सम्पर्क नम्बर 97 42 42 75 17। मिति 2083 साल असोज 12 गते। स्थान सैलुङ 8 सरन्थली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क नम्बर 97 42 42 75 17। मिति 2083 साल असोज 13 गते। स्थान सैलुङ 8 पाँडेखानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क नम्बर 97 42 42 75 17। मिति 2083 साल असोज 13 गते। स्थान सैलुङ 8 भैंसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। 97 42 42 75 17। मिति 2083 साल असोज 15 गते। स्थान मेलुङ 1 पौटी सवाहल। समय 11 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 98 44 30 77 72। मिति 2083 साल असोज 15 गते। स्थान सैलुङ 6 भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि 12 बजेसम्म। सम्पर्क नम्बर 98 44 23 63 23। मिति 2083 साल असोज 17 गते। स्थान सैलुङ 6 महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 98 44 23 63 23। मिति 2083 साल असोज 18 गते। स्थान सैलुङ 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 98 44 40 68 24। मिति 2083 साल असोज 21 गते। स्थान सैलुङ 6 संस्थाको प्रांगण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 98 44 23 63 23। साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका सेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 97 48 28 77 55, 98 44 23 63 23, 98 45 75 88 88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका 6 फस्कु दोलखा।

0: अहिले दिउँसोको एक बज्यो।
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यवसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: जिल्लाको एकमात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देख बेसी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एस टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरुण खड्का 9851109913 9944309913 9944231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
2: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
3: बुवा पनि यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
4: हाम्रो गुणस्तर तपाईँको स्वाद तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
5: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ। प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम, सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारी शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साकोस 6358, फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ। साधारण सभा सञ्चालन हुने मिति 2083 साल असोज 3 गते शनिबार, एकाई नम्बर 1, क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेलडाँडा दोलखा, क्षेत्र सुनखानी, कार्यक्रम स्थल कटुवाचौर कालिन्चोक 9 कटुवाचौर दोलखा, क्षेत्र बाबरे, कार्यक्रम स्थल मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे दोलखा, क्षेत्र बाबरे, कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा, क्षेत्र बाबरे, हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा, क्षेत्र निकोभूमि, कार्यक्रम स्थल निकोभूमि माध्यमिक विद्यालय कालिन्चोक 2 निकोभूमि दोलखा, क्षेत्र सिंगटी, कार्यक्रम स्थल हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलखा, क्षेत्र लिङ्बा सोयसाङ, कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा, क्षेत्र गौरीशंकर, कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा, क्षेत्र थामीचाङ्गु, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाङ्गु दोलखा, क्षेत्र मागापौवा, कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, क्षेत्र काटाकुटी, कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा, क्षेत्र फस्कु, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा, क्षेत्र फस्कु, कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 7 कालापानी दोलखा, क्षेत्र नामदु, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, क्षेत्र मार्बुक, कार्यक्रम स्थल वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, क्षेत्र मैना पोखरी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा, क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका, कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, क्षेत्र लिसङ्खु पाखर, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक। 2083 साल असोज 4 गते आइतबार, एकाई नम्बर 2, क्षेत्र भीमेश्वर नगरपालिका 1, कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका 1 क्षेमावती दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 2, कार्यक्रम स्थल भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 2 दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 3 र 6, कार्यक्रम स्थल कालिन्चोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 4, कार्यक्रम स्थल सर्वमाध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका 4 टहले दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 5, कार्यक्रम स्थल महेन्द्रदय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 5, कार्यक्रम स्थल नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 5, कार्यक्रम स्थल बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 7, कार्यक्रम स्थल कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 7, कार्यक्रम स्थल कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 8 र 9, कार्यक्रम स्थल देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दोलखा। 2083 साल असोज 10 गते शनिबार, एकाई नम्बर 3, क्षेत्र काठमाडौँ, कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ। 2083 साल असोज 13 गते मंगलबार, क्षेत्र मुख्य निर्णय प्रमाणित, कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-3947-421-543-421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा।

जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौं। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौं। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं।

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
1: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल, नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू, संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध। वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते, स्थान भिनप 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 8 गते, स्थान भिनप 5 घोक्सिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 9 गते, स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 10 गते, स्थान सैलुङ 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 6 ढुङ्गे बाखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 जोर मनगाउँ, समय बिहान 10 बजेदेखि 1 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 सरन्थली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, 97-42-42-75-17, मिति 2083 साल असोज 15 गते, स्थान मेलुङ 1 पौटी सवाहल, समय 11 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98-44-30-77-72, मिति 2083 साल असोज 15 गते, स्थान सैलुङ 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि 12 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23। मिति 2083 साल असोज 17 गते। स्थान सैलुङ छ महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844-23-63-23। मिति 2083 साल असोज 18 गते। स्थान सैलुङ 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844-40-68-24। मिति 2083 साल असोज 21 गते। स्थान सैलुङ 6 संस्थाको प्रांगण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844-23-63-23। साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका चेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 97-48-77-55-98-44-23-63-23-98-45-75-88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक। श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका 6 फस्कु दोलखा।

बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको।

0: अहिले दिउँसोको 2 बज्यो।
1: ओहो, सुत्केरी वार्डमा कति भिड हो?
2: भेट्न आउनु भएको?
1: पालै पालो आउनु ल भेट्न। म त एउटा कुरा भन्न आएको, बच्चालाई जन्मिने बित्तिकै बिसिजी खोप लगाउनु पर्छ।
2: त्यो बिसिजी खोप के हो, किन लाउने हो नानी?
1: यो जन्मिने बित्तिकै लगाउने खोप हो, यसले क्षय रोगबाट बचाउँछ।
2: यति भएपछि पुग्छ कि अरू खोप पनि लाउनु पर्छ नानी?
1: यतिले मात्र पुग्दैन नि दिदी, राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि 15 महिनासम्म विभिन्न प्रकारका खोप फरक फरक समयमा लगाउनु पर्दछ। एउटा खोप लगाएपछि अर्को खोप कहिले लगाउने भनेर स्वास्थ्य कर्मीले तपाईँलाई प्रष्टसँग बुझाउनुहुन्छ।
2: यो सानो नानीलाई गाह्रो हुन्छ कि?
1: खोपले बाल बालिकाहरूमा रोगसँग लड्न सक्ने क्षमता बढाउँछ, जसले गर्दा उनीहरूलाई दीर्घकालीन रूपमा हुन सक्ने विभिन्न संक्रामक रोगहरूको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्दछ। नेपाल सरकारले यी खोपहरू निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
4: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पेट परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाँड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
4: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
4: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाउँ।
7: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
8: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
7: अनि तपाईँलाई थाहा छ, तीनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
8: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम तलब सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
6: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
9: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
10: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाई सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साब्दो बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटोकपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
2: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक, लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र, गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरे चौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक, सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यवसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा।

0: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 98410170909, 98410170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
1: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
2: कहाँ उपचार गरेको नि तिमी? चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
1: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
2: इन्द्र डेन्टल क्लिनिक
1: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
2: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
1: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिराबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
2: इन्द्र डेन्टल क्लिनिक चरीकोट पीस बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
1: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 98417769। इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट दोलखा।
0: काठमाडौँको लागि सम्पर्क नम्बर 98449942992, स्थान जोरपाटी मेडिकल कलेज गाडी 5 पोखरी कम्प्लेक्स। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध साधारण सभा हुने मिति 2083 साल असोज 6 गते एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्रांगण समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसा सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा सम्पर्क नम्बर 049-421-71-421-912।
3: रमा ए रमा के गर्दैछौ?
4: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
3: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भने कि होइन? कुन टेलर्समा जाने है?
4: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन डुलाइरहनु भएको?
3: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउ न त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
4: ए तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
5: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, ज्वारी कोट, इष्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 049-436-98-44-3050-30।
0: नवीन टेलरिङ एन्ड कपडा पसल चरीकोट 7 बाटो भीमेश्वर नगरपालिकाको नयाँ भवन सटर नम्बर 2।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने। दिल्लीमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै, भोटेकोशी बाढ़ीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग। 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा। अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई। र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि शुरू भएको घर पौझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाई छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न संघ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका

0: प्रमुखहरूको सहभागिता छ। रसुवाको चिल्लीमा जलविद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि फँसेका छ जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो दुई दिनदेखि सुरुङभित्र चौविसै घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डे 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढ़ीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 जना पुरूष, 329 महिला र 9 लिंग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीड़ित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन्द्र बहादुर महरले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको पीड़ा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। राजपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको बाढ़ीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र संचार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खड़ा गरेको बताउनुभयो। कांग्रेसका सांसद खड्गबहादुर बुढा, राजपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढ़ी पीड़ितको बाढ़ी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सड़क दुर्घटनामा बढ़दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नु भएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रूपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रूपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोका गरी सरकारी बाँकी सरह तहसील कार्यालय मार्फत असुलुपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रूपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको बेडह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेडह नगरपालिका छ कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढ़ी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाड़ी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर, अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो, तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्वपूर्ण अंगका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 को एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसै त अमेरिका, रूस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर, अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाड़ी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किंग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलिमे जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।
4: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्क सँग,
11: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका पालिकाहरूलाई पनि लागत साझेदारीमा जोडिन प्रस्ताव गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले भक्तपुर नगरपालिका र मध्यवर्ती नगरपालिकालाई रात्रिकालीन यातायात सेवामा सहभागी हुन आग्रह गर्नुभयो। काठमाडौँ र ललितपुरका पालिकाहरूले सञ्चालन गरिरहेका रात्रिकालीन यातायात सेवामा भक्तपुरका पालिकाहरूलाई पनि जोड्ने महानगरको तयारी छ। अब यो सेवा काठमाडौँ बाहिरका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने माग बढ़ेकाले भक्तपुरका पालिकासँग साझेदारीको प्रस्ताव गरिएको कार्यवाहक मेयर डंगोलले बताउनुभयो। संयुक्त स्वामित्व र वित्तीय साझेदारीबाट सेवा सञ्चालन गर्न सकेमा रात्रिकालीन यातायातलाई दीर्घकालीन र दिगो बनाउन सकिने उहाँको भनाइ छ। असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 वटा रात्रिकालीन बस मार्फत 6 वटा नयाँ रूटमा सेवा सञ्चालन गर्ने तयारी छ। काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका 50 वटा दुईताङ्रे गाड़ी ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले आज 50 वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो। ट्राफिक प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा खोजी गर्ने क्रममा ती गाड़ी फेला परेका हुन्। केही गाड़ीहरूलाई वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका 3 मा आज बिहान बसले स्कूटर चालकलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। बसको ठक्करबाट स्कूटर चालक काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 13 बस्ने 22 वर्षीय समीर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा ज्यान गएको हो। बिहान 5:05 3671 नम्बरको बसले 52-54-85 नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। यस्तै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 7 विशिष्ट गाउँमा पानी जमेको खाल्डोमा डुबेर एकजनाको ज्यान गएको छ। खाल्डोमा डुबेर रामेछापको दोरम्बा सैलिङ गाउँपालिका एक घर भएका 12 वर्षीय अविरल तामाङको ज्यान गएको बताइएको छ। काठमाडौँ महानगरपालिका 12 टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि विशेष गरी महिला भक्तजनको घुइँचो लागेको छ। ऋषि पञ्चमीका दिन मन्दिरमा महिला भक्तजन ठूलो संख्यामा पूजा अर्चनाका लागि त्यहाँ पुग्ने भएकाले त्यहाँ आज घुइँचो लागेको छ। प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ। मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदा स्थलमा समेत सरसफाई, रंगरोगन, सड़क बत्ती व्यवस्थापन गरेको छ। र नेवार समुदायको मौलिक परम्परा सुकुल भोज पछिल्लो समय विस्तारै हराउँदै गएको छ। चाडपर्व, जात्रा, विवाह, व्रतबन्ध, पास्नी लगायतका अवसरमा गरिने सुकुल भोज अहिले मुख्यत गुठी र मृत्यु संस्कारमा सीमित हुन थालेको छ। परम्परागत रूपमा सुकुलमा लहरै बसेर चिउरा, अचार, गेडागुडी, सागसब्जी, मासु, दही लगायत विभिन्न परिकार निश्चित क्रममा खाने चलन छ। तर बदलिदो जीवनशैली, बढ़दो व्यस्तता, आधुनिक पहिरन र पार्टी प्यालेसमा भोज गर्ने प्रचलन बढ़ेसँगै सुकुल भोजको अभ्यास घट्दै गएको संस्कृतिविदहरू बताउँछन्। संस्कृतिविद पुरूषोत्तम लोचन श्रेष्ठका अनुसार सुकुल भोज अहिले मृत्यु संस्कार र गुठी भोजमा मात्र सीमित हुँदै गएको बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान, प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सुनते हैं तत्कालीन FM 1 से 7.4 मेगाहर्ट्ज़।
1: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
2: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
3: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
4: ए नानी, नातिनी हजुरबालाई दिएर त खाना बसिहाल्छ।
5: ए
4: आमा, त्यो सागपात फसुल केही पनि नहाल्नुहोस् है, खोकी लाग्छ, म त खाँदिन।
5: ल ल, हाल्दिन। अब यो सुत्केरीको बेलामा दही दुध पनि भएन, सागपात पनि खान्न भन्छ, के भाग लगाउनु खै तँलाई मैले?
6: चाहिने कुरा गर्छ, दही दुध घिउ दिन किन हुँदैन, जति हुन्छ खुरुक्क दे त। अनि ए नानी, सागपात फलफुलले पनि कहीँ खोकी लाग्छ? यस्तो बेलामा त अन्न सागपात फलफुल गेडागुडी दही दुध भए भरको सब थोक खानुपर्छ। ए साँच्ची, कस्तो बिर्सेको, हिजो बेलुका यसलाई भनेर छुट्याएर राखेको मासु चाहिँ खै तँ पनि दिइहाल त। यस्तो बेलामा त माछा मासु अन्डा जस्तो चिज त टुटाउनै हुँदैन।
7: हो त, परम्परा संस्कार आनी बानी अल्प ज्ञान वा भ्रमको कारणले गर्भवती वा स्तनपान गराइरहेका महिलालाई आवश्यक पोषण तत्त्वले युक्त विभिन्न खानेकुरा खानबाट कहिल्यै वञ्चित नगराउ। यो बेला आमाले जति पोषिलो खानेकुराहरू खान पाउँछिन्, आमा र बच्चा दुवैजना शारीरिक र मानसिक रूपले त्यति नै स्वस्थ र तन्दुरुस्त हुन्छन्।
8: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरिहर भवन, ललितपुर।
9: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
9: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
10: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
9: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर

0: 98569694 र 98165943।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।

सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्युआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100 योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन।

आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यवसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा।
स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल। मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभा, कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार माने तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ। प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम, सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारी: शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, YouTube @milijulikalinchok sakos 6358, फेसबुक पेज मिलीजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम
फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ। साधारण सभा सञ्चालन हुने मिति 2083 साल असोज 3 गते शनिबार, एकाई नम्बर 1, क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा, क्षेत्र सुनखानी, कार्यक्रम स्थल कटुवाचौर कालिन्चोक 9 कटुवाचौर दोलखा, क्षेत्र बाबरे, कार्यक्रम स्थल मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे दोलखा, क्षेत्र बाबरे, कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा, क्षेत्र बाबरे, हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा, क्षेत्र निकोभूमि, कार्यक्रम स्थल निकोभूमि माध्यमिक विद्यालय कालिन्चोक 2 निकोभूमि दोलखा, क्षेत्र सिंहटी, कार्यक्रम स्थल हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंहटी दोलखा, क्षेत्र लिङ्बा सोयसाङ, कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा, क्षेत्र गौरीशंकर, कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा, क्षेत्र थामीचाङ्गु, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाङ्गु दोलखा, क्षेत्र मागापौवा, कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा, क्षेत्र काटाकुटी, कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा, क्षेत्र फस्कु, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा, क्षेत्र फस्कु, कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 7 कालापानी दोलखा, क्षेत्र नामदु, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा, क्षेत्र मार्बुक, कार्यक्रम स्थल वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा, क्षेत्र मैना पोखरी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा, क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका, कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा, क्षेत्र लिसङ्खु पाखर, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुढे सिन्धुपाल्चोक। 2083 साल असोज 4 गते आइतबार, एकाई नम्बर 2, क्षेत्र भीमेश्वर नगरपालिका 1, कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका 1 क्षेमावती दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 2, कार्यक्रम स्थल भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 2 दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 3 र 6, कार्यक्रम स्थल कालिन्चोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 4, कार्यक्रम स्थल सर्वमाध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका 4 टहले दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 5, कार्यक्रम स्थल महेन्द्रदय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 5, कार्यक्रम स्थल नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 5, कार्यक्रम स्थल बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किरातीसाप दोलखा, क्षेत्र भीमेश्वर नगरपालिका 7, कार्यक्रम स्थल कुटीडाँडा
माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका साथ मकैबारी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका साथ कार्यक्रम स्थल कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका साथ कुप्री दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 8 र 9 कार्यक्रम स्थल देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दोलखा 2083 साल असोज 10 गते शनिबार एकाई नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397-421-943-421-509-421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।

जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाउ, सुरक्षित रहौं। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिउ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौं। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउ, सुरक्षित स्थानतर्फ जाउँ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको।

तपाईँको आफ्ना रेडियो कालिचोक FM 106.4 मेगाहर्ट्ज।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुविस्तो इन्टरनेट अमेजिङ अल द वे
1: दोलखाको लागि सम्पर्क 049-421-875
2: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आज सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र वेटरेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा मोबाइल नम्बर 98-410-1709 98-410-1709 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल
3: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
4: विचार गर्नुहोस् अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ
3: सम्झना होस् जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
4: याद राख्नुहोस् जाँड रक्सीको सेवनले तपाईँलाई छेनिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पिर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा तपाईँले जाड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्
3: यसै कारण होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
4: सजग बन्नुहोस् कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ आफैलाई त्याग्न पनि सक्नुहुन्छ तर जाँड रक्सी सेवन जस्तो खराब किन त्याग्न सक्नुहुन्न
3: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा पुग्दैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
4: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौं र अकाल काल हुने मृत्युबाट जोग्यौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
3: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा। क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12:30 देखि 2:30 सम्म, स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का, उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत, मिति 2083 साल असोज 7 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान भदौरे दुडेरी प्रतीक्षालय, उपस्थित हुने शेयर सदस्य भदौरे कार्तिके कालीमाटी, मिति 2083 साल असोज 8 गते, समय बिहान 7 बजेदेखि 4 बजेसम्म, स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ, उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर, मिति 2083 साल असोज 8 गते, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान ओडा नम्बर 9 को प्रांगण, उपस्थित हुने शेयर सदस्य माथिल्लो साबिक सुन्द्रावती गाविस, मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म। स्थान सामुदायिक भवन पिपल बोर्ड। उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर। मिति 2083 साल असोज 8 गते समय मध्याह बजेदेखि 3:30 बजेसम्म। स्थान सोती बजार। उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली। मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म। स्थान मजुवा आधारभूत विद्यालय। उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी। मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म। स्थान श्री कालीनाग मन्दिरको हल। उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चो गाउँपालिका 8 सुनखानी 2।

नयाँ खिन्ती 1200 किलोभोल्ट प्रसारण लाइन चार्ज हुने बारेको अत्यन्त जरूरी सूचना। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय प्राथमिकता प्राप्त यस तामाकोशी काठमाडौँ 220/400 किलोभोल्ट प्रसारण लाइन आयोजनाबाट निर्माण सम्पन्न भएको नयाँ खिन्ती 1200/400 किलोभोल्ट प्रसारण लाइन यही मिति 2083 साल भाद्र 30 गतेदेखि राष्ट्रिय ग्रिडबाट 400 किलोभोल्ट भोल्टेज स्तरमा चार्ज गरिने योजना भएकोले यस प्रसारण लाइनका रूटहरू रामेछाप जिल्लाको मन्थली नगरपालिका, दोलखा जिल्लाको भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका र सैलुङ गाउँपालिका तथा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका र 1200 नगरपालिकाका विभिन्न क्षेत्रहरूमा रहेका प्रसारण लाइनको राइट अफ वे भित्रको क्षेत्र, लाइनको केन्द्रबिन्दुबाट दायाँ बायाँ 23-23 मिटर भित्र नजान, टावरहरूमा नछुन, सर्वसाधारण सबैको लागि यो सूचना प्रसारण गरिएको छ। साथै उल्लेखित क्षेत्रहरूमा आगलागी, स्पार्किङ वा अन्य केही दुर्घटनाजन्य केही कतै देखिएमा नजिकैको प्रहरी कार्यालय तथा आयोजनाका तल दिएको फोन नम्बरमा जानकारी गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। जानकारी गराउने फोन नम्बरहरू 9841-7523-56, 9841-016-702, 9844-15-1435, 9841-13-3915 र 9849-70-7524। नीतिश पौडेल आयोजना प्रमुख, नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय।

0: नम्बर वन दाना हे पुस्तके दाना नम्बर वन दम्मा ये सबै भन्दा कुन
1: होनी
2: देशे मा क्रांति लिएर आयो नाचौ अब छम छम छम छम
3: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी. पोषक पेलेट दाना.

0: स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाऊ।
1: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
2: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
2: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
0: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
3: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
4: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरिहर भवन ललितपुर
1: सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्यूआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100 योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2 सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन
2: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisco.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्को इन्टरनेट अमेजिङ अल द वे
3: सुविस्को इन्टरनेट आयो है नेपाल भर
4: दोलखाको लागि सम्पर्क 0944-21-875

0: हुन्छ।
1: हजुर मामा,
0: कति मामाको छोरी पिछे लागेको,
1: लाग्ने पर्यो।
0: मेरो पनि छोरी छ नि भान्जा, मेरो पनि घरतिर आउनुहोस् न गाँसे।
1: ए हो र मामा।

0: अहिले बेलुकीको 5 बज्यो।
1: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
2: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
1: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
2: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
3: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठस बेसार मात्र बनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला, मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैनन्।
4: ल यति कुराले गर्दा तरकारी नै ध्वस्त पारे कि? हाम्रै चरीकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि।
3: हजुर, यहाँ विभिन्न प्रकारको मसला, 12 मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: निकेश मसला उद्योग, चरीकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टि। सम्पर्क मोबाइल नम्बर 9840261311, 9840261311।
5: बाल बालिकालाई हुने निमोनियाका बारे जान्नै पर्ने कुरा। निमोनिया के हो? निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो जसले फुक्समा असर गर्दछ। निमोनिया कसरी सर्दछ? मुख्यतया बच्चाहरूको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा किटाणुहरू श्वासको माध्यमबाट फोक्ससम्म पुगी निमोनिया गराउन सक्दछ। संक्रमित बच्चाहरूले हाच्छ्यु गर्दा वा खोक्दा थुक र सिङ्गाङको छिटाबाट सर्न सक्दछ। निमोनियाको चिन्ह तथा लक्षणहरू के हुन्? ज्वरो आउने, शरीरमा काँडा उम्रने र कम्पन आउने, छिटो छिटो श्वास फेर्ने, श्वास लिँदा र छोड्दा अस्वाभाविक आवाज आउने, पोखा हान्ने, झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्ररी चुस्न नसक्ने, धेरै सुत्री हुने वा बिउजाउन गाह्रो हुने, नाकबाट सिङ्गाङ बग्ने, खोकी लाग्ने। निमोनिया भएका बच्चाहरूमा अन्य स्वास्थ्य समस्याहरू जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरू देखा परेमा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: जिल्लाको एकमात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: हरेक मनमा छ
2: देशी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एस टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरुण खड्का 9851149913 9944309913 9944231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: हरेक मनमा छ
3: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोझ, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिचोक माध्यमिक विद्यालयको प्रांगण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसा सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494216174129912। श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू सञ्चालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि मिति 2083 साल असोज 7 गते समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म स्थान छहरा चौतारो मलेपु उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै मिति 2083 साल असोज 7 गते समय मध्याह 12:30 देखि 2:30 सम्म स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान भदौरे दुधडेरी प्रतीक्षालय उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजेसम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर मिति 2083 साल असोज 8 गते समय बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान ओडा नम्बर 9 को प्रांगण उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म स्थान सोती बजार उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चो गाउँपालिका 8 सुनखानी दोलखा

0: नानी एन्ड बाबु
1: नमस्ते, आज हामी तपाईँलाई लालीसँग भेटाउँछौँ।

नानी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: ए रमा, के गर्दैछौ?
1: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
0: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन। कुन टेलर्समा जाने है?
1: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि। किन मन्डुलाइरहनु भएको?
0: मन्डुलाको हो त, तिमीलाई थाहा छँदैछ नि, आधे पछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउ न त, फेरि कति दिनमा तयार पारिदिने हो? मलाई त छिट्टै चाहिएको छ।
1: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
2: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जुवारी कोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 0949348 98 44 30 50 30।
4: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट, सात दो बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
5: ए लक्ष्मी, म कहाँ बिहानकै दाल भात बाँकी छ, तरकारी पकाउने अल्छी लाग्यो भने भरे के तरकारी पकाउने सुत्छ कुन्नी? एक कटोरा ती मलाई पनि दे है।
6: चार दिन भइसक्यो सागमा झोलारी र सागभात मात्रै खाएको, के पकाउनु पकाउनु?
5: साग खानु त राम्रो हो नि, तर सागभात मात्रैले चाहिँ शरीरलाई चाहिने सबै थरी पोषण पुग्दैन है, बिरामी परियोला नि होस् घर।
6: हो र, अनि के खानु त?
5: हामीले खाना खाँदा सागपात फलफुल सँगसँगै भात, ढिँडो, रोटी, च्याख्ला मध्ये एक थरी, दाल तथा अन्य गेडागुडी मध्ये एक थरी, पशु पन्छीहरूबाट पाइने खानेकुराहरू जस्तै दुध, दही, मही, घिउ, माछा, मासु, अण्डा आदि सबै समेटेर खानुपर्छ। यी खानेकुराहरूमा हाम्रो शरीरलाई चाहिने सबै थरी पोषण तत्त्वहरू पाइन्छ, जसले हामीलाई स्वस्थ र फुर्तिलो बनाउन मद्दत गर्दछ।
7: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरिहर भवन, ललितपुर।
8: जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौ। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौ। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउँ, सुरक्षित स्थानतर्फ जाउँ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं। नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, दोलखा। श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाग्रत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल, नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू, संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते, स्थान भिनप 5 विसुन्टोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 8 गते, स्थान भिनप 5 घोक्सिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 9 गते, स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 10 गते, स्थान सैलुङ 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 6 ढुङ्गे बाखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 जोर मनगाउँ, समय बिहान 10 बजेदेखि 1 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 सरन्थली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, 97 42 42 75 17, मिति 2083 साल असोज 15 गते, स्थान मेलुङ 1 पौटी सवाहल, समय 11 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 30 77 72, मिति 2083 साल असोज 15 गते, स्थान सैलुङ 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि 12 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 17 गते, स्थान सैलुङ 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 18 गते, स्थान सैलुङ 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 40 68 24, मिति 2083 साल असोज 21 गते, स्थान सैलुङ 6 संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23। साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका शेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 97 48 28 77 55 98 44 23 63 23, 98 45 75 88 88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका 6, फस्कु दोलखा।

बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साद्दोबाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841380561 र 9851056386।
2: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
3: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
4: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नु पर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
0: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, स्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक, चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
0: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841557069। इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।
5: रमा, ए रमा, के गर्दैछौ?
6: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
5: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलरमा जाने है?
6: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन्डुलाइरहनु भएको?
5: मन्डुलाको हो त, तिमीलाई थाहा छँदैछ नि, आधे पछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउ न त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
6: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
1: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, ज्वारी कोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर नवीन नेपाली, सम्पर्क नम्बर 0944213488 र 9844430530।
8: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट, 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
9: नयाँ खिन्ती 12 विशेष 400 किलोभोल्ट प्रसारण लाइन चार्ज हुने बारेको अत्यन्त जरुरी सूचना। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय प्राथमिकता प्राप्त यस तामाकोशी काठमाडौँ 220/400 किलोभोल्ट प्रसारण लाइन आयोजनाबाट निर्माण सम्पन्न भएको नयाँ खिम्ती 12/400 किलोभोल्ट प्रसारण लाइन
10: यही मिति 2083 साल भाद्र 30 गतेदेखि राष्ट्रिय ग्रिडबाट 400 किलोभोल्ट भोल्टेज स्तरमा चार्ज गरिने योजना भएकोले यस प्रसारण लाइनका रूटहरू रामेछाप जिल्लाको मन्थली नगरपालिका, दोलखा जिल्लाको भीमेश्वर नगर
9: गाउँपालिका, मेलुङ गाउँपालिका र सैलुङ गाउँपालिका तथा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका र बाह्रविस्ते नगरपालिकाका विभिन्न क्षेत्रहरूमा रहेका प्रसारण लाइनको राइट अफ वे भित्रको क्षेत्र लाइनको केन्द्रबिन्दुबाट दायाँ बायाँ 23-23 मिटर भित्र नजान, टावरहरूमा नछुन सर्वसाधारण सबैको लागि यो सूचना प्रसारण गरिएको छ। साथै उल्लेखित क्षेत्रहरूमा आग लागि स्पार्किङ वा अन्य केही दुर्घटना जन्ने केही कतै देखिएमा नजिकैको प्रहरी कार्यालय तथा आयोजनाका तल दिएको फोन नम्बरमा जानकारी गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। जानकारी गराउने फोन नम्बरहरू 9841-7523-56, 9841-016-702, 9844-1514-35, 9841-1349-15 र 9849-7075-24। नीतिज पौडेल आयोजना प्रमुख, नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय।

0: अहिले बेलुकीको 6 बज्यो।
1: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
2: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
1: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
2: इन्द्र डेन्टल क्लिनिक
1: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
2: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाउँ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
1: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, तल्काउने, श्वास गनाउने, गिराबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
2: इन्द्र डेन्टल क्लिनिक चरिकोट 20 बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
1: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 98-41-57-70-69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा देहाए बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने मिति 2083 साल भदौ 26 गते। स्थान ठुलोपातल चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। मिति 2083 साल भदौ 26 गते। स्थान ठुलोपातल निगाले। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, चिरी नगरपालिका। 83 साल भदौ 27 गते। स्थान नामदु बैतेश्वर माध्यमिक विद्यालय। क्षेत्र बैतेश्वर, वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी, वडा नम्बर 5 को निमकोट। मिति 2083 साल भदौ 28 गते। स्थान गैरीमुदी जनज्योति माध्यमिक विद्यालय। क्षेत्र साविक, गैरीमुदी र मिर्गे गाविस। मिति 2083 साल भदौ 29 गते। स्थान जुंगु नीलकण्ठेश्वर माध्यमिक विद्यालय। क्षेत्र गौरीशंकर गाउँपालिका। मिति 2083 साल भदौ 30 गते। स्थान क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय। क्षेत्र साविक क्षेत्रपा गाविस र साविक जुंगु गाविसको गैरी र उर्लिनी। मिति 2083 साल असोज 1 गते। स्थान मार्बु वडा कार्यालय। क्षेत्र बैतेश्वर, वडा नम्बर 7। मिति 2083 साल असोज 2 गते। स्थान चरिकोट हाम्रो रेडियोको हल। क्षेत्र भीमेश्वर नगरपालिका, कालिन्चोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। मिति 2083 असोज 3 गते। स्थान रोयल बैंकुट जरीबुटी। क्षेत्र काभ्रे पलाञ्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। मिति मिति 2083 साल असोज 5 गते। स्थान मुख्य कार्यालय मैना पोखरी, क्षेत्र बैतेश्वर ओडा नम्बर 4 र 5, ओडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर ओडा नम्बर 8 को एबो। साधारण सभा हुने समय बिहान 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ। मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्नेछ। सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्नेछ। ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्नेछ। साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षित दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ। परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन। सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 असोज 5 गतेको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ। थप जानकारीका लागि संस्थाको तपसिल बमोजिमको सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मुख्य कार्यालय मैना पोखरी 0494110030, नामदु सेवा केन्द्र नामदु 98513222136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513222136, जुंगु सेवा केन्द्र जुंगु 98513222141, चरीकोट सेवा केन्द्र चरीकोट 98513222134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513222147। बेसबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5 मैना पोखरी दोलखा।

0: सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्युआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100, योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स, साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन।
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका सेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरे चौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यवसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्तो इन्टरनेट अमेजिङ अल द वे
1: दोलखाको लागि सम्पर्क 049-421-875
2: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र वेटरेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा मोबाइल नम्बर 98-410-1709 98-410-1709 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल भीमेश्वर नगरपालिकाको अत्यन्त जरूरी सूचना यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार माघमा आधारित सानो तथा मझौला फार्म प्रबन्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रकाशन भएको मितिले 21 दिन असोज 13 गते भित्र कागजात सहित निवेदन दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि यस सम्बन्धी थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98-64-0020-77 98-440-0026-28 98-61-84-92-09 98-61-17-89-30 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा

0: जिल्लाको एकमात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देखदेशी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एस टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरूण खड्का 9851140913 9044039913 9044231883 चरीकोट चप्पल पसल चरीकोट।

0: मेरो कर तिर्नु पर्ने थियो,
1: मेरो पनि संस्था दर्ता र ब्याज दर्ता गर्नु थियो,
0: मेरो समूह अनि व्यवसाय पनि बन्द गर्नु पर्ने छ,
1: मेरो इन्टिडिएस पनि गर्नु थियो,
2: मेरो व्यवसायिक योजना पनि बनाउनु छ।
3: हो, यी सबै सेवाहरू अब चैकोट कर सेवा कन्सल्टेन्सीमा। अब व्यवसायिक कर तथा भ्याटको लागि कुनै झन्झट बिना समस्याको समाधान हामी गरिदिनेछौ। के तपाईँको संस्था, समूह, क्लब दर्ता गर्नुपर्नेछ? बैंक वित्तीय विवरण तथा व्यवसायिक योजना बनाउनु पर्नेछ? यदि कम्पनी दर्ता, कम्पनी अध्यावधि, शेयर लागतको काम गर्नुपर्नेछ? कर चुक्ता लिनुपर्नेछ? ईटीडीएस तथा भ्याट विवरण बुझाउनु पर्नेछ? यस्तै करसँग सम्बन्धित झन्झटमा हुनुहुन्छ भने चैकोट कर सेवा कन्सल्टेन्सीलाई सम्झनुहोस्। तपाईँ चाहनुहुन्छ भने हामी तपाईँको व्यवसायलाई सिस्टमेटिक बनाउन हरदम तत्पर रहनेछौ।
4: सम्पर्क नम्बर संगम भुक्तान 9860 39 57, विवेक चौहान 9843 90 73 63 र धनराज तमाङ 9844 39 98 91। चरीकोट कर सेवा कन्सल्टेन्सी, चरीकोट दोलखा, अदिति कम्प्लेक्स भएको घरमा।
5: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुन तपाईले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
5: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेनी उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पेट परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाँड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
5: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
5: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। एस सहकारी संस्थाको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 असोज 6 गते, एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्रांगण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसाथ सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494216174219912। श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082/82 क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा, क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि, मिति 2083 साल असोज 7 गते, समय मध्याह बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12:30 देखि 2:30 सम्म, स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का, उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत, मिति 2083 साल असोज 7 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान भदौरे दुधडेरी प्रतीक्षालय, उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी, मिति 2083 साल असोज 8 गते, समय बिहान 7 बजेदेखि 4 बजेसम्म, स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ, उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर, मिति 2083 साल असोज 8 गते, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान ओडा नम्बर 9 को प्रांगण, उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस, मिति 2083 साल असोज 8 गते, समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म, स्थान सामुदायिक भवन पिपल बोर्ड, उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर, मिति 2083 साल असोज 8 गते, समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म, स्थान सोती बजार, उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली, मिति 2083 साल असोज 8 गते, समय मध्याह 12:30 देखि 4 बजेसम्म, स्थान मजुवा आधारभूत विद्यालय, उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी, मिति 2083 साल असोज 10 गते, समय बिहान 10 बजेदेखि 4 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू, साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ, बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन, सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चो गाउँपालिका 8 सुनखानी 2 लखा।

0: सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: स्वदेशमै रोजगारी गरौं,
2: वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र
1: सिप लिएर मात्र जाऊ। वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
3: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, तीनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
3: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिई श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
1: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
4: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
5: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: तपाईँको आफ्ना रेडियो कालिचोक एफएम 106.4 मेगाहर्ज।
1: बहिनी गर्जन लाग्यो
2: दिदी,
1: गर्जन लाग्नु भएको?
2: हजुर हो नि,
1: समय खराब छ, रात पनि लागिसक्यो, उजिल नहुँदै हिँड्नु हुँदैन, बरु रतन नाच्न भाइ।
2: हुन्छ हुन्छ, ल जाउँ जाउँ जाउँ जाउँ।

0: अहिले बेलुकीको 7 बज्यो।
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका 7 भदौरे 2 लखा। स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
2: श्री गाईखोरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी सम्पन्न हौं। प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला र थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा दर्शन दिने गर्दछ। गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, नवग्रह शान्ति, चण्डी, सवालाख बत्ती बालेर दर्शन गरेपछि आफ्नो मनोकामना पूरा हुने, आपद विपद र दुर्घटना हुनबाट जोगाउने प्रख्यात यस गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो। श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन संस्था परिवार, मेलुङ गाउँपालिका, ओडा नम्बर 2, घ्याङ सुकाठोकर, दोलखा। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 9850106165।

मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ। प्रस्तावहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारी शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साकोस 6358, फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ। साधारण सभा सञ्चालन हुने मिति 2083 साल असोज 3 गते शनिबार। एकाइ नम्बर 1, क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा। क्षेत्र सुनखानी, कार्यक्रम स्थल कटुवाचौर कालिन्चोक 9 कटुवाचौर दोलखा। क्षेत्र बाबरे, कार्यक्रम स्थल मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे दोलखा। क्षेत्र बाबरे, कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा। क्षेत्र बाबरे, हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा। क्षेत्र निकोभूमि, कार्यक्रम स्थल निकोभूमि माध्यमिक विद्यालय कालिन्चोक 2 निकोभूमि दोलखा।
क्षेत्र सिंहटी कार्यक्रम स्थल हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंहटी दोलखा क्षेत्र लिङ्बा सोयसाङ कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा क्षेत्र गौरीशंकर कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा क्षेत्र थामीचाङ्गु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाङ्गु दोलखा क्षेत्र मागापौवा कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा क्षेत्र काटाकुटी कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 7 कालापानी दोलखा क्षेत्र नामदु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा क्षेत्र मार्बुक कार्यक्रम स्थल वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा क्षेत्र मैना पोखरी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा क्षेत्र लिसङ्खु पाखर कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक 2083 साल असोज 4 गते आइतबार एकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका 1 क्षमावती दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 2 कार्यक्रम स्थल भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 2 दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 3 र 6 कार्यक्रम स्थल कालिन्चोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 4 कार्यक्रम स्थल सर्वमाध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका 4 टहले दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल महेन्द्रदय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 8 र 9 कार्यक्रम स्थल देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दोलखा 2083 साल असोज 10 गते शनिबार एकाइ नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।

जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौ। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौ। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाऊ, सुरक्षित स्थानतर्फ जाऊ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौ। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।

83 साल असोज 21 गते स्थान सैलुङ छ संस्थाको प्रांगण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क नम्बर 98 44 23 63 23 साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका चेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ अन्य जानकारीका लागि 97 48 28 77 55 98 44 23 63 23 98 45 75 88 88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका 6 फस्कु दोलखा

0: बुहारी साँच्चीकै मिठो चिया पकाएछ होइन त्यस्तो के हाल्यौ म बुढो मान्छेको हिम्मतै बढेर आयो
1: बुवा पनि यो त हिम्मत चिया हो नि यसमा केही हाल्नु पर्दैन मसलेदार छ
2: हाम्रो गुणस्तर तपाईँको स्वाद तपाईँको सन्तुष्टि हाम्रो चाहना बगानको ताजा हिम्मत चिया
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार समय बिहान ठिक 10 बजे स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन साध्य बाटो चरीकोट दोलखा उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीको

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। कांग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
1: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको सदुपयोग हामीले यसरी गर्दैछौ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: सल्यानको दार्मामा स्कब टाइफसको त्रास, 3 सातामै 4 जनाको मृत्यु, 100 भन्दा बढ़ीमा संक्रमण पुष्टि, संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
2: विधेयक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: भोटेकोशी बाढ़ीपछि खानेपानी समस्या बढ़दै, पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा लगायतका प्रमाणपत्र र आधानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
3: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: बंगलादेशमा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने, निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै शुरू हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुटे भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढ़ेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोशी बाढ़ीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार, प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 वटा आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढ़ीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढ़ीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 वटा खानेपानीका नमूना मध्ये 5 वटा कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ़न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोराइजेशन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दार्मा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दार्मा 5 लयटा डाँडा कामका 69 वर्षीय तुलबहादुर खटका, वडा नम्बर 6 मलिवाङका 82 वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिंगेलीका 12 वर्षीय नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 भन्दा बढ़ीमा स्कब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 जनामा संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ़दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढ़ीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
3: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानूनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागज पत्रहरू छन् जस्तो विशेष गरिकन सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखितै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टू केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ई एनआईडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ई एनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पाठ नै हो।
5: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
2: पशु रोग नियन्त्रण सम्बन्ध व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिबन्ध संशोधन सहित म पारित गर्नको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्ध व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यानकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
1: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीड़ितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा अब सुत्केरी महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटो कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढंगबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढंगबाट पारदर्शी ढंगबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौ भन्ने कुरा पनि हामीले भन्नु छ।
5: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
6: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्र सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्र सदस्यको निर्वाचनसम्मको अहिले निरीक्षा बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भर्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहित निर्देशन जारी गरेका छौं। यो निर्देशन नेपाली कंग्रेसको केन्द्रीय निर्वाचनले जारी गरेर लागू गरिसकेको छ।
5: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अध्ययन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछ। नोभेम्बर 11 भारत र मालदिव्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
0: आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
7: सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
0: दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
8: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाउ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
0: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
8: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
8: तपाईँ पनि बाढ़ी प्रभावित बाल बालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बाल बालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
12: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौं, चाहे उसको बाबुआमा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सकभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ। काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठूलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्यै राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठूलो भूमिका हुन्छ उहाँहरूको, उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उसलाई शान्त गर्नको लागि धेरै महत्वपूर्ण हुन्छ।
8: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। नेत्रावती बजार बाढ़ीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, शुरूमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढ़ी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
13: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौं, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यौन साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाडेँ भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
8: तपाई मास्क कतिको लगाउनुहुन्छ? बाढ़ीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
14: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिन, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु। धेरै मानिसहरूको समूह भए बेला नि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
8: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
15: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा सहायक नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
0: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
18: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपैह्रो र हिमताल फुटेर जोखिम बढ़ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौं।
15: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा सहायक नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्र राष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
0: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
15: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्ने एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
0: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त, यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान

0: नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्धि गरेर व्यवस्थापन गर्नुपर्ने हो। तर त्यो त भएन, होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ। अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ। त्यो एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिकमा चाहिँ त्यो छैन, अब हामीले रोक्न सक्दैनौँ अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो। अब त्यही नै हो। अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आम्टामा छ। तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो, र राज्य मात्रै होइन, हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरेको। नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तीनवटा भनेको एक आपसमा एकदम अन्यानुसृत विषयहरू हुन् र जुन प्रकोप भन्छौ, डिजास्टर भन्छौ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्। अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन, तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा संचारका साथीहरू खानी विभाग पुग्नुपर्छ। खानी विभागको काम के हो, होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ। त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भनिन्छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा केही कर्मचारीको संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन। एउटा एसकेबाट चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ। त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ।
1: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ संचार माध्यमले पनि?
0: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि संचार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ र म खास गरी जुन साझा खबर हाम्रो सीआईएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र यहाँहरूले यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ। तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
1: थिएन,
0: त्यो हामीले बिर्सिसकेका थियौँ। हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा संचार सम्प्रेषण गरौँ, संचार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ। र अर्को सबैभन्दा महत्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ। कांग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ र बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सुन्दै हुनुहुन्छ कालिम्पोङ एफएम 106.4 मेगाहर्ज।
1: अहिले रातिको 8 बज्यो।
2: सीधा कुरा, प्रश्न विचार,
3: उज्यालो रेडियो नेटवर्क।
1: अहिले रातिको 8 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।

0: are complete piping solutions.
1: तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेशको पुनः प्रसारण।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईंलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै माटोमा उभिएर आफ्नै सिप र मिहिनेतको भरमा जीवन धान्ने बाटो रोज्नु आफैमा एउटा बलियो अठोट हो। यस्तै सोच र अठोट बोकेर अघि बढ़िरहेका उद्यमीहरू हामीले आफ्नै समाज वरपर भेट्न सक्छौं। तर सपना जति सानो होस् वा ठूलो, त्यसलाई साकार पार्ने यात्रा भने सहज हुँदैन। हरेक पाइलामा अनेकौं चुनौती आउँछन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ। त्यसका लागि संघर्षसँगै धैर्य र आत्मविश्वास पनि उत्तिकै आवश्यक हुन्छ। उद्यमशीलताको यात्रा केवल आर्थिक उपलब्धि हासिल गर्ने मात्र होइन, यो आत्मनिर्भरता, आफ्नो छुट्टै पहिचान र स्वाभिमान निर्माण गर्ने यात्रा समेत हो। आजको देश परदेशमा हामी केही यस्तै उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा सुन्छौं। सबैभन्दा पहिले बजाङ घर भई काठमाडौँको सीतापाइला बस्दै गाउँमा पाइने हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महरको अनुभव सुनौ।
1: नेपाली गाँजा हुन्छ नि, अब इङ्ग्लिसको ह्याम्प भन्छ, हामी नेपाली बाबा भन्ने चाहिँ गाँजा भन्छौँ। गाँजा चाहिँ खासै अब यसरी बोल्यो भने बाहिर दिँदैनन् कानुनले भन्छन् होइन, तर विरोधहरू धेरै आउने गर्छ गाँजा भन्दाखेरि चाहिँ होइन। अल्लो र गाँजाको लुगाहरूदेखि लिएर हाम्रो खाद्य पदार्थदेखि लिएर हामी लगभग सबै सामान चाहिँ हामीले अहिले चाहिँ प्रोडक्ट चाहिँ उत्पादन गरिरहेको छौँ।
2: विशेष गरी गाँजाबाट हेम्पबाट बनेका लुगाहरू, कपडाहरू तपाईँहरूले उत्पादन गरेको मैले अलिकति देखेको छु, मात्रामा अलिकति बढी छ होइन। के छन् यो सामानहरूमा चाहिँ ट्राउजर, टी सर्टहरू लगायत के छन्?
1: हजुर सर, हाम्रो चाहिँ अब गाँजाबाट बनेको जुन यो नेपाली उत्पादनहरू छ नि, यो चाहिँ हाम्रो ट्राउजरदेखि लिएर इनर लुगादेखि लिएर आउटरसम्म सबै छ। हाम्रो ज्याकेटहरूदेखि लिएर कोटहरू पनि छ, कोटहरू पनि हामी उत्पादन गरिरहेको छौँ होइन। अल्लोबाट, गाँजाबाट बनेकाहरू नेपाली, सबै नेपाली उत्पादन हुन्छ, स्वास्थ्यको लागि एकदमै फाइदाजनक पनि हो। यसलाई चाहिँ सबैले पोषण गर्नुपर्छ र नेपाली उत्पादनलाई माया गर्नुपर्छ भन्छौँ हामी चाहिँ होइन। किनभने मैले थोरै यसको चाहिँ पृष्ठभूमिमा जान चाहेँ है, यहाँको टाइम कति सकेछ जान चाहेँ। हाम्रो चाहिँ हुम्ला, जुम्ला, तपाईँको उता बजाङदेखि पहाडी इलाका जहाँ छ, अनि मुगु, अनि यता रुकुम, यतादेखि जुन हामी यो गाँजाको रेसाहरू लिएर आउँछौँ हामी, कच्चा पदार्थ होइन, कच्चा पदार्थ उताबाट लिएर आउने हामी चाहिँ सर, हिमाली जिल्लाबाट, त्यताबाट र त्यो लगायत अरू जिल्लाहरू पनि धेरै छ हाम्रो, त्यहाँबाट ल्याउने कच्चा पदार्थ ल्याएर चाहिँ हाम्रो गणेश ह्याम्प भन्ने यहाँलाई अलिअलि थाहा होला, नभए पनि जस गणेश ह्याम्प चाहिँ एकदमै उत्पादन गरेको छ। र त्यसै शाखा चाहिँ हाम्रो ठमेलमा हो, खासमा हामी त्यसै शाखामा गरिरहेको छौँ। अनि उहाँबाट चाहिँ हामीले जस त्यहाँ ल्याएर कच्चा पदार्थलाई ह्याम्पको त्यो रेसाहरू मात्रै ल्याएर उनीहरू चाहिँ र मेटेरियल हुन्छ ल्याएर हामीले यता चाहिँ पानीमा उमालेर पकाएर त्यो रेसा बनाएर होइन, रेसा बनाइसकेपछि धागो उत्पादन हामी आफैले गर्ने धागो फ्याक्ट्री चाहिँ हाम्रो त्यहीँ माथि बुढानीकण्ठामा रहेको छ होइन। त्यहाँ धागो उत्पादन गरेर, कपडा त्यहाँ उत्पादन गरेर चाहिँ हामीले लुगा चाहिँ उत्पादन गर्नु भनेको छमेलमा हाम्रो पग्नाजुलमा छ हाम्रो फ्याक्ट्री चाहिँ होइन, फ्याक्ट्री भनौँ न, हाम्रो शाखा भनौँ। नेपाली उत्पादनलाई सबैले माया पनि गरेको छ, राम्रो पनि छ। मेन उत्पादन हाम्रो चाहिँ मोजादेखि लिएर तपाईँको लुगा चाहिँ इजेन्ट एफ्रिकन लुगा चाहिँ सबै नै भइहाल्यो। प्लस हाम्रो यसमा के छ भने चाहिँ तेलहरू छ, त्यो ह्याम्पबाटै बनेको गाँजाको दानाबाट पिलेर बनाएको त्यो ओइलहरू छ, ओइल त्यसपछि हाम्रो चाउमिनहरू छ, साबुनहरू भयो।
2: चाउमिन चाहिँ केबाट बनाएको? गाँजाबाट?
1: अँ, अनि गाँजा नै, गाँजाको दानाहरू, अनि त्यसपछि फापरको दानाहरू, मकैको दाना, भटमासको दाना, एकदम अर्ग्यानिक हुन्छ, अर्ग्यानिक हुन्छ, त्यसमा कुनै पनि त्यो यो मैदा पदार्थ जुन हुन्छ नि त्यसमा प्रयोग हुँदैन, अर्ग्यानिक हुन्छ हाम्रो चाहिँ होइन। अनि त्यो थुक्पाहरूदेखि लिएर, अनि महदेखि लिएर त्यो चाहिँ हाम्रो उत्पादन त्यो पनि भएको छ हामीसँग। प्लस हाम्रो यो जुत्ताहरू, चप्पलहरू त्यो पनि हामीले गरिरहेको छौँ।
2: अनि सबै प्रोडक्ट चाहिँ गाउँबाट झिकाउनु हुन्छ भनेपछि त्यहाँ भएका स्थानीयहरूसँग पनि तपाईँहरूले सहकार्य समन्वय गरिरहनु भएको छ?
1: हजुर, एकदमै उताको स्थानीय उनीहरूलाई चाहिँ सहकार्य गरेर यता ल्याए, यता चाहिँ हामीले गणेश ह्याम्पबाट ल्याउने हो, खासमा गणेश ह्याम्प ल्याउँछौँ, गणेश ह्याम्पबाट चाहिँ हामीले यस एउटै शाखा, हाम्रो चाहिँ शाखा यता हो, त्यताबाट गर्छौँ होइन सर। यसले चाहिँ हामीले चाहिँ विशेष गरी हाम्रो हाम्रो यो कारखानाको हाम्रो यो संस्थाको चाहिँ उद्देश्य के छ भने एकल महिला पीडित महिलाहरू यसरी चाहिँ हामी धेरै हुन्छ नि अब बच्चाहरू लिएर बसेको यस्तोहरूलाई चाहिँ हामी बढी नै पसन्द गरेका छौँ। हाम्रो काठमाडौँ चाहिँ हेर्न आउनुहुन्छ भने लगभग हिन्दी जस्तो महिलाहरू नै हुनुहुन्छ उद्यमीहरू। महिला उद्यमी लगभग 40-45 जना चाहिँ महिला उद्यमी हुनुहुन्छ प्लस अरू पनि हुनुहुन्छ त्यहाँ।
2: किन तपाईँले महिलाहरूलाई अलिकति बढी प्राथमिकता दिनुपर्छ?
1: महिलालाई प्राथमिकता दिनुको कारण के हो भने सर हाम्रो एउटा हाम्रो उद्योग नेपाली उद्योग भयो सर होइन। नेपाली उद्योगमा चाहिँ हामीले अब घरमा बसेको कति के गर्ने कुरा भने चाहिँ महिलाहरूलाई बढी हुन्छ एकदमै डेडिकेट भएर काम गर्छन् महिलाहरूले है। अब पुरुषले त महिलाको ठाउँमा पुलिस नगर्ने भन्ने होइन गर्नुहुन्छ पुरुषलाई पनि मैले त्यो हिसाबले चाहिँ त्यो भन्दाखेरि भन्ने गर्दा पुरुषलाई चाहिँ डोमिनेट गर्न खोजेको होइन गर्नुहुन्छ तर पनि महिला चाहिँ अब त्यो गरिरहँदा आफ्नो बच्चाहरू यता स्कुल पढाइराख्नुहुन्छ यता काम गर्दा खालीसम्मले सदुपयोग गर्नुहुन्छ अब यता बच्चा पनि पढाउनु छ प्लस अब बच्चा पनि हेर्नु छ अनि काम पनि गर्नु छ अनि अरू ठाउँमा काम गर्नु भ्याउँदा पनि भ्याउँदैन नि त महिलाहरूलाई त महिलाको क्षेत्रमा जस्तै बच्चा ल्याउनु छ 2 बजे अनि तपाईँको जब छ अरू ठाउँमा जब गयो भने 10-5 त गर्नु पर्यो 2 बजे बच्चा लिन पो गयो नि। हाम्रो कम्पनीले चाहिँ त्यो चाहिँ उहाँलाई सुविधा दिएको छ कि जस्तै उहाँले बेलुका हाम्रो 7-8 बजीसम्मै कम्पनी खुल्छ र बिहान 6 बजी खुल्छ होइन। उहाँले बिहान 6 बजी आएर फेरि 2 घन्टा गरेर जान्छु फेरि आउँछु भन्ने गर्छु उहाँले जतिखेर आउँछु गर्छु भन्ने उहाँको फ्री टाइमलाई चाहिँ उहाँले त्यहाँ युज गरिराख्नु भएको छ कि त्यसले गर्दा चाहिँ सदुपयोग भइरहेछ। त्यही भएर चाहिँ महिला चाहिँ एकदमै हामीले पसन्द गरेको छौँ। म चाहिँ खास गरी पहिल्यैदेखि नै एकदमै ऊ भएर हिँडेको मान्छे सर हुन चाहिँ होइन महिला र पुरुषमा चाहिँ त्यस्तो भिन्नता छैन है भन्ने मेरो फ्यामिलीले मलाई त्यस्तो गाइड गरेको त्यही कुरा चाहिँ म यता जोड्दैछु भनौँ न। पहिलादेखि मलाई चाहिँ मेरो फ्यामिलीले चाहिँ लगभग छोरी भन्दा पनि छोराकै दर्जामा दिएर राखेको मान्छे मलाई होइन। अनि जस्तै एउटा महिलाले आफ्नो दममा चाहिँ अगाडि काम गर्छ फ्यामिलीले प्रोटेक्सन गर्न सक्छ फ्यामिलीलाई चलाउन सक्छ बाहिर गएर आफ्नो कमाइ आफैले चलाउन सक्छ भने चलाउन सक्नु र अनि उता चाहिँ फ्यामिली दाजुभाइ आमा बुवा अथवा हुन्छ नि हस्बेन्डलाई नै माग्नु पर्दा आकाश पातालले फरक देख्छु है म चाहिँ फरकै देख्छु यहीँनिर पनि म र मेरो दिदी बहिनीमा म धेरै फरक देख्छु कि सर। अनि त्यही भएर चाहिँ महिला चाहिँ आफू आफ्नो आम्दानीतिर चाहिँ जहाँ पनि जोडिनुपर्छ भन्छु यता शिक्षित हुनुपर्छ भन्छु म चाहिँ होइन शिक्षित हुनुपर्छ बाबुआमाले नदिए पनि आफूले चाहिँ कसरी हुन्छ त्यो बन्नु पर्यो अनि त्यसपछि चाहिँ अरूभन्दा पनि शिक्षित हुन सकेन अब त्यो ठुलै सरकारी जारी नखाएला केही नखाएला तर आफ्नो लागि चाहिँ आफ्नो खर्चलाई चाहिँ आफ्नो आफूले चाहिँ उठाउन सक्नुपर्छ आफूले चाहिँ लिनुपर्छ भन्छु सबैको खर्चको लागि घरको लागि यताउता माग्यो भने चाहिँ एकदमै त्यस डोमिनेट चाहिँ धेरै हुन्छ सर यसै हुन्छ।
2: तपाईँ आफै व्यवसाय भइसकेपछि तपाईँलाई हेर्ने त्यो नजरिया समाजले चाहिँ कसरी हेर्छ हेरिरहेको छ अहिले?
1: अब यो त कसरी भन्ने होला सर भन्नाले अब त्यस्तो नराम्रो पनि त्यस्तो अब आफूलाई त्यस्तो केही फिलै भएको छैन होइन। म चाहिँ पहिलादेखि नै आफै आफ्नै उसमा हिँडिरहेको भएर मलाई त्यस्तो कसैले मलाई यस्तो नराम्रो हेऱ्यो यस्तो राम्रो हेऱ्यो भन्ने मैले त्यति धेरै फरक त परेको छैन मैले त्यो फिल चाहिँ गरेको छैन होइन। तर जस अलिकति फरकै हुन्छ जस्तो लाग्छ अलिक तिनीहरू एक्सपेक्ट हुन्छ नि आफूले आफ्नो खुट्टामा हिँडिरहेको छ कसैले माग्नु परेको छैन होइन अरूलाई एउटा आफूले चाहिँ अब 2-4 जनालाई यसो दिन सकिरहेछौँ 2-4-20 जना यसो भयो भने 5-5 जना स्टाफ भयो भने आफूले स्टाफलाई तलब दिन सकिरहेको छु त्यो भनेपछि चाहिँ जस अलिकता रेस्पेक्ट हुन्छ नि अलिकति आफूलाई चाहिँ म चाहिँ सक्छु है म जे पनि गर्न सक्छु हुनाले जे भन्दा पनि अब मैले आँट्यो भने चाहिँ म जे पनि काम गर्न सक्छु है यस्तो अब ए लेडिजहरूले गर्न सक्दैन यस्तो हो उस्तो अब लेडिज कमजोर हुनुपर्छ हामी त्यस्तै घरभित्रै बस्नुपर्छ बाहिर निस्किनुहुन्न भन्ने जुन हाम्रो अहिले नेपालको छ नि त्यो त्यसमा चाहिँ म छैन भन्छु आफूलाई चाहिँ मान्छ त्यो म छैन म चाहिँ अलिक सक्छु है मैले चाह्यो भने मैले आँट्यो भने मैले आँट्नु पर्यो मैले म मिहिनेत गर्नु पर्यो त्यसपछि चाहिँ म सक्छु है के पनि कामहरू गर्न चाहिँ भन्ने त्यो चाहिँ मलाई कन्फिडेन्स चाहिँ त्यति कन्फिडेन्स चाहिँ आउँछ आत्मविश्वास त्यति छ सर
2: केही गर्न सकिन्छ एउटा उदाहरण बन्न सकिन्छ भन्ने खालको एउटा आत्मविश्वास बढ्यो भन्ने कुरा त छँदैछ। अब अर्को प्रसङ्गतिर जाँदाखेरि तपाईँ युवा हुनुहुन्छ सायद जेनजी नै हुनुहुन्छ होला अहिलेको समयमा धेरै युवाहरू वैदेशिक रोजगारीमा पनि गइरहनु भएको छ फेरि अब यो अवस्थामा चाहिँ जुन नयाँ सरकार आइसकेपछि तपाईँले वैदेशिक रोजगारीमा जानुहरू इच्छा लाग्यो कि लागेन कि होइन आफ्नै देशमा बसेर आफै आत्मनिर्भर हुन्छु गर्न सक्छु भन्ने त्यो विश्वासले नै यी टिकाइरह्यो
1: राम्रो कुरो छ र यो जेनजीलाई जोडेर गर्नुभयो म पनि जेनजी भित्रै परे पर्न चाहिँ होइन ठ्याक्कै जस होइन मैले बित्दै जाने रहर छ त्यस्तो खासै पहिलादेखि थिएन म अलिक फरक सोच्थेँ मान्छे भएर पनि होला होइन विदेश जाने सोच कहिले नै आएन सर. अब देशमा जे गरे पनि मिहिनेत गर्नु पर्यो, मिहिनेत गरेपछि आफू हुन्छ गर्न सकिन्छ भन्ने भयो. अब भविष्यमा के हुन्छ तपाईँ चाहिँ थाहा होइन. अहिलेसम्म चाहिँ विदेश जाने सोच चाहिँ मेरो चाहिँ आएन. अनि यहीँ गर्नुपर्छ, नेपालमा चाहिँ गऱ्यो भने सकिन्छ भन्ने त्यो एउटा होप चाहिँ छ मलाई, भनौँ न त्यो आशै छ. अब त्यही पनि अब भविष्यमा के हुन्छ भविष्य चाहिँ थाहा हुँदैन है सर. है
2: अवसर छैन भन्ने कुराहरू पनि सुनिन्छ नि. त्यो अवसर साँच्चै नभएको हो कि नखोजेको हो कि सरकारले बनाइदिनु पर्ने हो कि के रहेछ
1: यसमा चाहिँ म सत्ता पनि भन्दिनँ, अरूलाई पनि भन्दिनँ. जस म आफूलाई नै हेर्छु कि एकचोटि. म आफ्नै घरमा बसिरहेँ भने, म घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र. अनि जस्तै कुनै ठुलो कारखानाहरू यसो खोलिएको मान्छेले आएर तिमी जब गर आऊ मेरोमा भनेर बोलाउने हो र, होइन जस्तो लाग्छ है मलाई चाहिँ. यो कुरा हल्का फरक भनौँ न, त्यो मान्छे अपर्च्युनिटी छैन, यो छैन त्यो छैन भन्दा पनि अपर्च्युनिटी खोज्ने हो, बनाउने हो. छैन भने बाना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है म चाहिँ. अपर्च्युनिटी छैन, हामीले देशमा गर्न सकेनौँ, सरकारले दिएन, सरकारले गरेन, कुनै पनि सरकार, यो सरकार मात्रै होइन कि जुनसुकै सरकार हो, यो सरकारले दिएन गरेन भन्न चाहिँ गलत हो भन्छु म. म चाहिँ अलिकति अवसर पनि नखोजेको हो जस्तो फिल हुन्छ होइन. अरू कुरा अरू के भन्नुलाई ठ्याक्कै यसमा अब विरोध गर्नु विरोध हुन्थ्यो भन्दा पनि एक्ज्याक्टली भन्नुपर्दा अवसर चाहिँ उहाँले नेपालमा नखोजेको हो जस्तो लाग्छ है मलाई चाहिँ. जस्तो कति फ्याक्ट्रीहरूमा छ अहिले पनि, कति ठाउँमा छ, यही नेपालमै पनि चाहियो भने जब त धेरै ठाउँमा खोज्न सकिन्छ, गर्न सकिन्छ. अन्त मेहनत अलिक होला, अलिक प्रश्न अलिक कम छ. हामीले जति हामीले दैनिक आधारभूत आवश्यकको लागि जति चाहिने हो त्यति नभर्ला, त्यसको लागि सरकार थोरै जोड दिनुपर्छ जस्तो मलाई लाग्छ. अनि अर्को कुरा त हाम्रो यो नेपालको शैक्षिक उसमा जुन छ नि शिक्षामा, त्यो थोरै चाहिँ चेन्ज गर्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ
2: मलाई.
1: व्यवसायिकता जस्तै अब यो टेक्निकल लाइनतिर चाहिँ अलिक बढी ध्यान दिएको भए, थ्योरिकल भन्दा पनि प्र्याक्टिकलमा चाहिँ बढी सरकारले पनि स्कुल लेभलदेखि नै गरिदिनु भएको भए चाहिँ, गरेको भए चाहिँ सायद अलिकता मान्छेले माथि आएर चाहिँ अब म यो गर्ने मेरो यो मेरो क्षमता यो छ म यो चाहिँ यसमा जान सक्छु यो गर्छु भन्ने एउटा हुन्थ्यो. अब हामी गर्नेको यो भनेर चाहिँ 10 वर्ष एक वानदेखि टेनसम्म पढ्नै पर्यो, अनि प्लस टू गर्दा 2 वर्ष, ब्याचलर 4 वर्ष. तपाईँ त्यो गर्दा त्यतिकै जानुभयो कि वेस्ट हुनु, त्यो टाइम वेस्ट हो जस्तो लाग्यो कि मलाई चाहिँ है. त्योभन्दा चाहिँ हामीले चाहिँ प्र्याक्टिकलतिर गयो भने
2: व्यवहारिक शिक्षा पनि अब
1: गयो भने चाहिँ लगत पढ्ने बित्तिकै उता जब पनि होस् कि हुन्छ नि त, त्यो त्योतिर भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो. जेतिर चाहिँ अलिक सरकारले जोड दिएको भए अहिलेको युवाहरू चाहिँ विदेशी पढ्दैन थियो जस्तो चाहिँ मलाई लाग्छ. त्यति चाहिँ हो, तर चाहिँ जस्तो आफूले पनि गर्नु पऱ्यो, सरकारले पनि थोरै केही कमी कमजोरी होला नभएको भने, जस्तै त्यो शिक्षा त्यति नै थियो, जब दिने अनि रोजगारी दिने अनि के भन्छ तपाईँको यो खाना लाउन दिने सरकारले होइन है, त्यो चाहिँ टोटल्ली होइन, त्यो आफूले गर्नुपर्छ. तर सरकारले दिने भनेको जुन त्यो शिक्षादेखि लिएर हरेक यसो त्यो अवसर चाहिँ त्यसो जुटाइदिएको भए सायद कोही कोही 50% हुनु 50% जति गए पनि 50% चाहिँ नेपालमा बस्नु अलिकता हुन्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ है.
2: अब सबैभन्दा रमाइलो कुरा गरौँ है, सबैको चासोको विषय कति कमाउनुहुन्छ मासिक तपाईँले?
1: दुःख त सबैले आफ्नो ठाउँमा गर्ने गर्छ, सबै आफ्नै गरेकै हुन्छ दुःख. अहिले भर्खरको जन्मेको जस्तोदेखि लिएर अहिले अब अहिले म लास्ट मेरो अन्तिम सास हो भन्ने व्यक्ति छ, दिल्ली चाहिँ दुःख गरेको हुन्छ, गरेको हुँदैन. आफ्नो दुःखको छुट्टै पाटो होला फरेको हो होइन सर. मिहिनेत गर्नु पर्यो, मिहिनेत गरेपछि त्यस्तो फल त आउँछ नै जस्तो लाग्छ मलाई चाहिँ.
2: कति फल आउँछ तपाईँ मासिक हाराहारी यति नै ठ्याक्कै भन्नु पर्दैन?
1: यसो
2: बढी हुँदाखेरि
1: फ्याक्ट्री भइसकेपछि अब अर्डर अनुसार अनि कति आउँछ के हुन्छ भनेर चाहिँ अर्डर अनुसारको हामीले काम गर्ने हो. गत यो अहिले भर्खरै हाम्रो यो नयाँ सांसद हुनुहुन्छ नि, अहिले नयाँ सरकार बन्यो, सरकार बनिसकेपछि हाम्रो बालिन सरकार आइसकेपछि चाहिँ जुन उहाँहरूले बोक्ने भएको सांसद भवनमा शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू बोक्नु भएको थियो त्यो ब्याग चाहिँ हाम्रै मैले मेरो फ्याक्ट्रीमा उत्पादन गरेको हो सर होइन. यस्तो अपर्च्युनिटी हामीलाई दियो भने त हामीले पैसा पाउन गाह्रो छैन नि सरकारले पनि.
2: बढी हुँदाखेरि चाहिँ कति होइन यति भनिदिनु भयो भने ठ्याक्कै एक्ज्याक्ट फिगर
1: 3-4 लाख 2-3 लाख त्यस्तो त हुन्छ नि
2: मासिक 2-3 लाख. अनि तपाईँले 30-35 जनालाई रोजगारी पनि दिनुभएको छ होइन, त्यो रोजगारी पाउनेहरूलाई चाहिँ कति दिनुहुन्छ?
1: हाम्रो यस्तो छ 30 राख्छौँ काम उनीहरू उहाँहरूलाई होइन आवश्यक उहाँले 30 अनुसार ल्याउने काम गर्ने उहाँहरूले होइन, उद्यमीहरू उहाँहरू पनि होइन हाम्रो नि. जस्तो उहाँले कति 30 उहाँले निकाल्नु भयो त्यही 30 अनुसारको हामीले गर्ने हो. जस्तो एउटा ब्याग हाम्रो यो सांसद त्यही जोडेँ मैले, किनभने अहिले त बोली हुन्छ नि त, मान्छेले चिन्ने गर्ने ठाउँ पनि हुन्छ नि त. जुन अहिले सांसदहरूले शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू कालो ब्याग र त्यो गाँजाको बनेको जुन गाँजा भन्दा नि गाँजा फेरि विरोध पनि आउन सक्छ होइन ह्याम्पबाट बनेको जुन ब्याग उहाँले बोकिराख्नु भयो अहिले पनि बोकिराख्नु भएको छ आशिका तामाङदेखि लिएर उहाँले कस्तो मजाले हर्क सम्पाङ जहिले बोकिराख्नुहुन्छ उहाँ चाहिँ हामीले एकदम प्राउड फिल हुन्छ कि त्यो बोकेको देख्दा उहाँले बोकिरहेको छ त्यस्तो जस्तो अर्डर आउँदा चाहिँ त्यस्तो ब्यागहरूलाई चाहिँ हामी मजाले उहाँहरूलाई त्यो पिसलाई चाहिँ मजाले त्यस्तो अलि हार्ड पिस हुन्छ नि त्यो त हार्ड पिसले अलि मजाले धेरै नै दिने गरेर सुपारिसन पनि होइन 120-130 त्यसरी हुन्छ नि एउटा एक पिस बराबर हजुर जस्तै हाम्रो एउटा बक्सर छ होइन सर सानो बक्सर त अलिक सानै हुन्छ नि त धेरै मिहिनेत गर्नुपर्छ त्यसलाई 40-50-60 कस हेरी हेरी उहाँहरूको मिहिनेत कस्तो त्यो अनुसारले पिस उहाँले पिस हारे अनुसारको हामीले दिने हो जसलाई नै गर्नु त हाम्रो कोर्ट मास्टरले पनि हाम्रै कम्पनीमा कोर्ट मास्टरले जस उहाँले काम गरे अनुसारको महिनाको कम्ती पनि एक क्रस नै हुन्छ एक त तल कहिले उहाँको हुँदै हुँदैन एक क्रस हुन्छ 150-130 त्यहाँभन्दा माथि नै जान्छ उहाँको कोर्ट मास्टरले चाहिँ त्यसरी लग्नुहुन्छ उहाँले पिस जति निकाल्छ त्यही अनुसारको हुन्छ हाम्रो त
2: अब अन्तिममा चाहिँ जति पनि युवा तपाईँ जस्तै हुनुहुन्छ होइन केही गर्ने सोच राख्नु भएको छ के सन्देश सुझाव दिन चाहनुहुन्छ
1: पहिला चाहिँ आफूले अलिक तपाईँ मिहिनेत गरौँ मिहिनेत गरेपछि बाटोहरू धेरै चारैतिर खुल्दै जान्छ चारैतिरको बाटोहरू आउँदै गर्छ आउने खुल्ला हुन्छ कि आफूले के गर्ने आँट गरौँ भन्छु म चाहिँ होइन अनि त्यति हुँदा हुँदै पनि अब भएन भने त अब लास्ट स्टेप त त्यही नै हो अब होइन मान्छेले जानै नै चाहन्छन् अब जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो चाहिँ आफूलाई माथि पुर्याउन चाहने छिटो पैसा कमाओस् भन्ने हुँदा नि त्यो दिगो हुँदैन नि त दिगो पनि होइन नि त त्यो त होइन त्यही भएर आफ्नै नेपालमा बसेर थोरै भए दुःख गर्नु इज्जतका साथ सानका साथ बस्नुहोस् होइन म चाहिँ त्यो भन्छु थोरै भयो भने थोरै कमाइ भयो भने व्यवसायतिर जोडिनुहोस् एकदमै धेरै धन्यवाद सर हजुरलाई पनि
0: उहाँ हुनुहुन्थ्यो बजाङ घरभई काठमाडौँ सीतापाइला बस्दै हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महर हामी कार्यक्रम देश परदेशमा छौं आज हामी केही उद्यमीका अनुभव संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं अब तनहुँ घरभई ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्यौपानेको कुरा सुनौं उहाँ ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई विभिन्न खानेकुरा उत्पादन गर्नुहुन्छ नमस्ते अनि स्वागत छ
3: नमस्ते पुर महानगरपालिका वडा नम्बर 13 उद्यमीमा पर्छौँ
2: वडा नम्बर 13 तालिम लिएर
3: नगरपालिकाले तालिम दिलाएर वडाबाट वडामा दर्ता गरेर प्यानमा दर्ता गरेर अनि हामी समूहको दिदी बहिनी भएर यो उद्यम चलाइरहेका छौँ
2: अब चाँडै भ्याटमा पनि दर्ता गर्नु
3: अब प्यानमा त छ हाम्रो
2: प्यानमा
3: छ अब घरेलु र अब उसमा चाहिँ खाद्य गुणस्तरमा चाहिँ पुग्न बाँकी छ
2: अनि के सामानहरू उत्पादन गर्नुहुन्छ बनाउनुहुन्छ
3: हामीले फुरनदाना चिज मस्यौरा लगायत अचारहरू
2: सबै तालिमै लिएर सिकेर गर्नु
3: सबै सिकेर र त्यसमा प्लस आफूले जानेको सिपहरू पनि थपिएर
2: कति समय भयो तपाईँले तालिम लिनुभयो
3: कोरोना भन्दा पहिलादेखि हो हजुर 19 भन्दा अगाडि नै हो
2: अनि झन्डै झन्डै 7-8 वर्ष
3: भइसक्यो हामीले उद्यम गर्न सुरु गरेकै 8 वर्ष भइसक्यो हजुर
2: कतिजना महिला हुनुहुन्छ समूहमा
3: अहिले समूहभित्र चाहिँ हामी 36 छौँ उत्पादन गर्नेमा नि हामी 9-10 भएर सुरु गरेको हो अब समय परिस्थिति आफ्नो स्वास्थ्यले नदिँदाखेरि अहिले हाल चाहिँ 4 छौँ
2: 4 सीमित हुनुभएको छ अनि यसमा लगानी चाहिँ कति गर्नुहुन्छ के छ कसरी मिलाउनुहुन्छ समय
3: आफ्नै व्यक्तिगतै हो लगानी चाहिँ 4 टिम छ त्यही 4 टिमले लगानी गरेर
2: कति खर्च हुन्छ
3: मासिक समय अनुसारको अब 50,000 1,00,000 जस्तै जान्छ सामान
2: त्यो
3: किन्न खरिदनको लागि
2: सामान किन्नको लागि 1,00,000 चाहिँ खर्च निस्किन्छ मासिक
3: त्यो मौसम अनुसारको अब पिँडालुहरूको सिजनमा पिँडालु एकैचोटि लिएर राख्नु पर्यो त्यसको बेलामा चाहिँ जान्छ
2: अनि
3: परिस्थिति अनुसार
2: त्यो सिजन अनुसारको कुरा गर्दाखेरि 1,00,000 जतिकै हाराहारीको खर्च उठ्छ सामान किन्दाखेरि भन्ने बताउनुभयो
3: अनि
2: त्यो आउँदाखेरि चाहिँ फिर्ता चाहिँ कति आउँदो रहेछ 1,00,000 त गयो होइन त्यसको डबल पेपर आउँछ कि कति आउँछ
3: त्यो चाहिँ अब एकैचोटि हुँदैन होइन कुनै समय अब सिजन अनुसारको अलिअलि ब्याकअप बिस्तारै प्रत्येक महिना त रिटर्न हुँदै जाने हो जानु चाहिँ
0: बढी सबैभन्दा बढी व्यापार भएको हुन त आफ्नो
3: हाम्रो त्यस्तो अर्डरमा जाँदाखेरि चाहिँ लाख क्रस गराउँछ
0: अनि दिदीले यो पालिकाबाट तालिम लिनको लागि चाहिँ कसरी सोच आयो अथवा
3: यसो अब महिला समूहमा बचत गर्ने पैसा घरमा श्रीमानसँग माग्न पर्ने छोराछोरीसँग अब कमाउने छोराछोरीसँग माग्न पर्ने भन्दा सबै दिदीबहिनीहरूको सल्लाह के भन्यो भने हामी उद्यमी पनि बनौँ न हात नथापौँ समूहमा राख्ने पैसा मात्रै हामी आफू काम गरेर जम्मा गरौँ न भन्ने सोच निस्क्यो त्यही सल्लाह भएर समूहबाटै सुरु गरेको हो धेरैजनामा समय परिस्थितिले गर्दा अहिले घटेर त्यति चारजनामा सीमित छौँ अनि हाम्रो उद्देश्य नै त्यही हो कि मूल मन्त्र जस्तै त्यही नै भएको थियो कि हामी उद्यमी बनौँ आफूले 500,000 जम्मा गर्ने पैसा पनि अरूसँग माग्न नपरोस् आफ्नै कमाइबाट राखौँ भन्ने भएको थियो
0: त्यो तपाईँले जे सोच्नु भएको थियो नि त्यो पुरा भयो भइरहेछ कि
3: भइरहेछ अहिलेसम्म हामीले काम गर्न सुरु गरेदेखि समूहको पैसा हामीले न घरबाट कसैसँग नै माग्नु परेको छैन आफ्नै कमाइबाट राख्छौँ हामी
0: त्यो आफैले कमाउन थालिसकेपछि कमाउने भइसकेपछि चाहिँ के फरक हुँदो रहेछ पहिले 8 वर्ष पहिले र पछि
3: त्यो अब प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न बच्चाहरूको टिफिनको लागि श्रीमानसँग आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि आफैले आनन्द हुन्छ आफ्नो खर्च जति आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो कसैलाई भनिराख्नु परेन किनभने त्यो रकम देखाउनु परेन नि त कमाएको पनि त आफूले देखाउनु परेन भने खर्च गर्न मैले यति पैसा यहाँ मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई त्यो भन्नु सोध्नु खोज्न केही नै परेन नि
0: सोधखोज
3: हुने कुरै भएन र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ
0: आफूले कमाउने भएपछि आफ्नो खुट्टामा उभिसकेपछि यो सबैभन्दा राम्रो अथवा सबैभन्दा होइन यो चाहिँ मलाई आफूले गरेको सबैभन्दा उपलब्धिमा सबैभन्दा ठिक चाहिँ यो लायो भन्ने खालको लगानी सगानी अथवा केही त्यस्तो गर्नु भएको छ कि छैन
3: लगानी हामीले चाहिँ प्रत्येक यो महिनामा समूह छ दिदीबहिनीहरूको ठाउँ ठाउँमा ग्रुपमा त्यसमा राख्नलाई 2,000-4,000 चाहिँ कसैसँग नमाजिकन त्यो चाहिँ आफ्नो बचत भइरहेको छ हजुर त्यो हामीले समूहमा राखेको छ बचतै भइराखेको हुन्छ त्यसलाई एकमुष्ट 2 वर्ष, 4 वर्ष, 5 वर्षमा बाँडिन्छ त्यति बेला त 50,000-60,000 हुँदाखेरि धेरै ठुलो राहत हुन्छ त्यो चाहिँ
0: भनेपछि पहिला घरमा 7-8 वर्ष पहिले अगाडि चाहिँ धेरै दुःख गर्नु परेको थियो सुन्नु परेको थियो पनि होला तपाईँको अलिकति कुरा बुझ्दाखेरि त होइन घर
3: त्यस्तो धेरै त होइन तै पनि अब हामीलाई आज यस्तो गर्न चाहिएको थियो पैसा चाहियो त भन्नु पर्यो नि आफूले नकमाउँदाखेरि त मलाई यस्तो गर्नु परेको थियो यति पैसा चाहिएको थियो भनेर त भन्नु पर्यो नि त्यो अहिले परेको छैन
0: अनि हुन त यो सोध्नु हुन्छ कि हुँदैन होइन यसपालि त तिज मनाइन्छ कि मनाइँदैन
3: यसचोटि चाहिँ तिज त्यस्तो रमझम छैन हाम्रो किनभने अहिले बाढी पीडितलाई हामीले काम गरे बापतै हामीले कमाए अनुसारको अलिकति भाग चाहिँ हामीले त्यहीँ बाढी पीडितलाई हालिदिएको छ हामी आज पनि उद्यमशील भएर यहीँ नै आएको छौँ आज किनभने रमाइलो गर्ने खाने पिउने दिन हो नि त यसमा पनि हामीले यो वर्षलाई चाहिँ स्थगितै राखेर हामीले सक्ने सहयोग उता पठाइदिउँ र हामी यहीँ निरन्तर लगाइरहेछौँ काममा
0: कति दिदीबहिनीलाई त अब परिवारको पनि साथ सहयोग
3: हामीलाई पुरा सपोर्ट छ मेरो किनभने छोराछोरी बहिनीहरूको छोराछोरी हामीलाई ल्याउने लाने उनीहरूले गरिदिन्छ सामान लिन जानुपर्छ हामीले आफू साधन चलाउन सकिँदैन उनीहरू नै गएर ल्याइदिन्छन् सँगै आफूलाई लिएर जान्छन् कति उनीहरूले आफै गएर ल्याइदिन्छन् पुरै सपोर्ट छ त्यो चाहिँ परिवारबाट चाहिँ पुरै सपोर्ट छ
0: जो महिलाहरू हुनुहुन्छ नि अवसर खोजिरहनु भएको अथवा विभिन्न बाहनामा अड्किरहनु भएको हुन्छ उहाँहरूको अब कति घर

0: पनि हेर्नुपर्ने हुन्छ, समय नमिल्न पनि सक्छ, होइन मैले पनि गर्न पाएँ हुन्थ्यो भन्ने धेरैको सोच हुनसक्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
1: पहिला काम गर्नलाई आफ्नो मनभित्रैबाट आउनुपर्छ, म यो गर्छु भन्ने आफूभित्रैबाट आयो भने चाहिँ त्यसलाई गर्न सकिन्छ, परिवारले समर्थनै नगर्दा पनि गर्न सकिन्छ, त्यो चाहिँ अलिक सङ्घर्षपूर्ण हुन्छ, सङ्घर्ष गर्नुपर्छ, त्यसमा परिवारले साथ दियो भने चाहिँ धेरै सजिलो हुन्छ।
0: धेरै धेरै धन्यवाद तपाईँलाई।
1: थ्याङ्क यू।
0: उहाँ हुनुहुन्थ्यो ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिएर उद्यमी बन्नुभएकी ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्यौपाने। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौ। अरू उद्यमीको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी के उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौ। अब ललितपुरको ढुङ्गेधाराकी स्थानीय सानुमाया वज्राचार्यको अनुभव सुनौ। उहाँले पनि वडा नम्बर 11 तितौरा बनाउने तालिम पाएर त्यसैलाई व्यवसायका रूपमा अघि बढाइरहनु भएको छ।
2: नमस्ते, अनि स्वागत छ तपाईँलाई।
3: नमस्कार।
2: अलिकति यो तपाईँहरूको यो उत्पादनको बारेमा जान्ने अलिकति रुचि लाग्यो होइन, यो कसरी सुरु गर्नुभयो, के बनाउनुहुन्छ अलिकति बताइदिनु।
3: मेरो चाहिँ सुरुवातमा के थियो भने म त पहिला सुन चाँदीको काम गर्थेँ। अब सुन चाँदीको चाहिँ अहिले ठप्पै भइहाल्यो, महँगो भयो के भन्ने है, अनि त्यस कारणले महँगो भयो अनि काम ठप्प भयो। अनि मलाई चाहिँ वडा सदस्यज्यूले चाहिँ आफुल्लो साकेले अहिले उहाँ त बित्नुभयो, उहाँले मलाई बाटो देखाएको जस्तो भयो।
2: 11
3: वडाको आफुल्लो साकेले चाहिँ मलाई ल है सानुमाया तिमीलाई पनि चितौरा तालिममा राखेको छु, नाम लेखेको छु है भन्नुभयो। हुन्छ भने पहिला, अनि एकचोटि बिचमा चाहिँ नजाउँ कि जस्तो पनि लागेको थियो। अनि पछि मलाई फेरि मनमा के लाग्यो भने मलाई यसैले बाटो देखाउन लागेको हो कि जस्तो लागेर अनि फेरि जान्छु नि त भनेर यो कुरा चाहिँ यो काम सिक्न चाहिँ म उहाँ बितिसकेपछि मात्रै सिक्न गएको हो।
2: कति समय अगाडि
3: यो 8-10 भएको छैन, मैले यहाँ फागुन महिनामा मैले यहाँ पसल राख्न आइसकेँ भनेपछि एक हप्ता सिकेर अनि एक हप्ता पनि म घरमा बस्नु परेन।
2: फागुन
3: भन्दाखेरि म पुष माघतिर मैले सिकेँ।
2: पुष माघमा तालिम लिनुभयो,

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने, सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
2: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
2: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
2: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नु पर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
0: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
2: इन्द्र डेन्टल क्लिनिक, चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि। यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
0: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841557079। इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।

0: सुविधा सुविधा इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविसु इन्टरनेट अमेजिङ अल द वे
1: दोलखाको लागि सम्पर्क 049-421-875
2: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आज सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा मोबाइल नम्बर 98-410-1709 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल

0: जिल्लाको एक मात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देव बेसी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एस टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरुण खड्का 9851049913 9844309913 9844231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
2: पुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
3: बुवा पनि यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
4: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
5: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू सञ्चालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा। क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि, मिति 2083 साल असोज 7 गते, समय मध्याह्न 12 बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै, मिति 2083 साल असोज 7 गते, समय मध्याह्न 12:30 देखि 2:30 सम्म, स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का, उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत, मिति 2083 साल असोज 7 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान भदौरे दुडेरी प्रतीक्षालय, उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी, मिति 2083 साल असोज 8 गते, समय बिहान 7 बजेदेखि 4 बजेसम्म, स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ, उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर, मिति 2083 साल असोज 8 गते, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान ओडा नम्बर 9 को प्रांगण, उपस्थित हुने शेयर सदस्य माथिल्लो साबिक सुन्द्रावती गाविस, मिति 2083 1983 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथजोर मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म स्थान सोती बजार उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भौडिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चो गाउँपालिका 8 सुनखानी 2

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: स्वदेशमै रोजगारी गरौं,
2: वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाऊ।
3: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
4: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौ र श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
3: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
4: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम तलब सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
1: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
5: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेको सी त्रिशुली बाढ़ीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउन्ड फर सकिसकेको अवस्था।
2: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
0: चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघले यमनमा चर्कदो लड़ाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढ़ी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लड़ाकीहरूबीच लड़ाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढ़ाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पूरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यससँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्वको सामुद्रिक मार्गमा उनीहरूको पकड़ मजबूत भएको छ। सुनियोजित रूपमा तोड़फोड़ हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्याण्डसको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढ़ी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेख सहितका शहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्दै र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रूस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए, तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रूसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने, जेलेन्स्कीले बताएका छन्। र बंगलादेशको एक विशेष अदालतले दुई वर्ष अघि आन्दोलनका बेला मानवता विरूद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ़ दल अवामी लीगका सातजना वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसीनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्र संघको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसीना र उनका गृहमन्त्री जस्तै यी सात नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको विनाशकारी बाढ़ीको तीन साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा रहेको भन्दै छौं।
1: हाम्रो एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौं, त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौं। र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम, ग्राउण्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
4: कति दिन यसलाई अगाडि लान्छौ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौ?
1: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको, खोज र उद्धारको, त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ

0: या कुनै निर्चोल चाहिँ निकालेको अवस्था चाहिँ होइन, सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
1: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो।
0: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छ।
2: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटे कोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो वासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्री साथी शक्तिमाया तामाङले तिनै केही पीड़ितहरूलाई भेटेकी छन्।
3: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढ़ी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 बिन्दा तामाङले बताइन्।
4: त्यहाँ त केही छैन, सब बगा छ नि त, घरहरू सबै क्षति छ। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
3: त्यस्तै अर्का बाढी पीड़ित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड़ गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
5: त्यहाँ त असम्भव छ, जान सकिन्ने, सबै घरहरू सबै त्यो उल्टो क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यहाँ जान सकिन्ने, पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएन चाहिँ सहज हुन्छ।
3: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
6: अब अहिले खोला देखेपछि हामीलाई अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भिर देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, भारी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
3: बाढी पीड़ितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढ़ी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: दुई साताभन्दा लामो समयदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढ़ीको मार खेपेको उक्त सड़क भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढ़ी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी शुरूमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौं।
7: पृथ्वी हाइवेको कृष्णगढ जुन बिग्रिएको थियो करिब 100 मिटर, त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पात

0: भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
1: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठूलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक छ। अब ठूलो भारी वर्षा भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रो पाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरन्तै सुरु गर्छौँ र दसैँ पछाडि फेरीमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्री पनि गर्ने तयारीमा छौँ।
0: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
1: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ। सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस किसानहरूमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सड़क बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। किसानहरूमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
0: अन्तिम अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
1: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
2: उनी थिए सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वाशिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिंकले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एण्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिंकले अमेरिका बढ़दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्ने बारे विस्तृत जानकारी दिएनन्। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
2: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: अहिले रातिको 9 बज्यो।
5: भीमेश्वर नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रबन्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरूले यो सूचना प्रकाशन भएको मितिले

0: दिन असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जग्गा धनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बरको प्रमाण पत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9861842909, 9861779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत। भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
1: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
2: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
3: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
0: जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौं। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौं। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउ, सुरक्षित स्थानतर्फ जाउँ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।
4: वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाउँ।
5: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
6: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
5: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
6: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिई श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
4: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
7: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्दो बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेसन, फोटो कपी अनि मायाको चिनो ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बिच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483056 र 9851056386।
2: लौ आयो है 150 मै।
3: होइन के आयो,
2: डिप्सर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 नै पाइन्छ नि।
3: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो, कहाँनिर छ यो फर्म?
2: हाम्रै चरीकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ, ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
3: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
4: उन्नत जातका गिरिराज चल्ला पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
3: प्रोपाइटर दिपेन्द्र कार्की, दिपसोर गिरिराज पोल्ट्री फार्म, चरीकोट, दोलखा। नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
5: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपसोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
6: साथै यसको शाखा सातो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्, भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
0: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक, चरीकोट बिच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि। यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
0: प्रोपाइटर इन्द्र मोक्तान, फोन नम्बर 9841557069। इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।
7: गर्भवती महिलाको पेटमा बच्चा आएदेखि उसको दोस्रो जन्मदिनसम्मको 1000 दिनको अवधि महिला र बच्चाको जीवनमा अति नै संवेदनशील अवधि हो, किनकि यही अवधिमा आमाको पेटमै बच्चाको शारीरिक विकासका प्रक्रियाहरू सम्पन्न भएर मानव स्वरूपमा बच्चाको जन्म हुन्छ। बच्चा 2 वर्षसम्म हुँदा 80% दिमागको विकास भइसक्ने र दीर्घ कुपोषणको पनि शुरूआत हुन सक्ने भएकोले कुपोषणको पुस्तौं पुस्तासम्म चल्ने चक्रलाई उचित पोषणको सहायताले तोड्नको लागि यो 1000 दिनको अवधिलाई महत्व दिएको छ। त्यसैले आमाले यो 1000 दिनको अवधिमा आफ्ना लागि मात्र बच्चाको लागि समेत खानुपर्छ। यो अवधिमा आमाले अन्न, सागपात, घेडागुडी, फलफूल लगायत पशुजन्य खानेकुराहरू, माछा, मासु, अण्डा, दूध, दही, घिउ आदि हरेक दिन साबिकको भन्दा कम्तीमा 1 पटक बढी खानुपर्छ, किनकि यी खानाहरूमा हामीलाई चाहिने सबै खाले पोषक तत्वहरू हुन्छन्। खाना बाहेक समय समयमा बच्चालाई स्वास्थ्य चौकी लगेर आवश्यक परीक्षण गराउन भने बिर्सनु हुँदैन।
8: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरियर भवन, ललितपुर।

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: गाउँ होस् या शहर दिन रात हरेक कहाँ सुबिस्तो इन्टरनेट आयो है नेपाल भर।
2: सुबिस्तो इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिस्तो इन्टरनेट अमेजिङ अल द वे।
1: सुबिस्तो इन्टरनेट आयो है नेपाल भर।
3: दोलखाको लागि सम्पर्क 0949-441-875।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44 28 242। कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: अहिले रातिको 10 बज्यो।
1: नमस्कार, तपाईँको समुदायको त्यो खबर समाचार बनेको छैन, प्रसारण भएका समाचारहरू सुन्न भ्याउनु भएन कि? यदि दोलखाको समाचार तथा खबरबारे जानकारी छैन भने अब तपाईँले कालिङचोक सामुदायिक एफएममा दोलखामा सुन्न सक्नुहुनेछ। हवस् त, दोलखामा आज सकियो। प्राविधिक मित्रलाई धन्यवाद दिँदै राधिका लकान्द्रे बिदा हुन्छु। नमस्कार।